0: एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले श्रेष्ठलाई नागरिकको वैयक्तिक गोपनीयता उल्लङ्घन गरेको कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं एसएसपी दिलीप घिमिरेका अनुसार सप्तरी तीनका सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्। श्रेष्ठले संचार माध्यम सम्बन्धी कानून र आचार संहिताको आधारभूत मूल्य मान्यताको समेत पालना नगरेको संचारसँग सम्बद्ध विभिन्न संघ संस्थाको आरोप छ। त्यो भन्दा गम्भीर विषय, श्रेष्ठ प्रकाशक एवं सम्पादक रहेको जनआस्था साप्ताहिकको कार्यालय र उनको घरमा प्रहरीले छापा मारेर कम्प्युटर लगायत संचार उपकरणहरू नियन्त्रणमा लिएको छ। यसले संविधान प्रदत्त गोपनीयताको हक मात्र उल्लङ्घन भएको छैन, संचार माध्यम र संचार कर्मीले स्रोतको सुरक्षा गर्ने अधिकारको पनि हनन गरेको छ। संचार माध्यममाथि अनुदार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको वर्तमान सरकार श्रेष्ठलाई देखाएर सिङ्गो नेपाली संचार माध्यम र संचार कर्मीमाथि थप दबाव बढाउने रणनीतिमा रहेको विश्लेषण गर्न थालिएको छ। पत्रकारले जे पनि लेख्न पाउनुपर्छ भन्ने नभएको जनाउँदै यस क्षेत्रका एक जानकारले भने, तर संचार क्षेत्रलाई कमजोर गर्ने र दबावमा पार्ने सरकारी रणनीति भएको देखिन्छ। ती जानकार कुनै पनि संचार गृहलाई जथाभावी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार भने नभएको बताउँछन्। संचार माध्यममाथि दबाव बढाउँदै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तर पूर्वमा पर्ने याङ्गु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङओन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए, आलु उसिनिएका थिए। अत्याधिक गर्मीले जमिन नै भट्टी जस्तो बनेपछि आलु कुहिएका हुन्। यो एक दुईवटा खेतको मात्र अवस्था होइन, यसलाई शब्दमा कसरी व्यक्त गरौँ, निकै दुःख लागेको छ। उनले स्थानीय प्रसारक संस्था एमबिएससँग भनेका छन्। उनको नष्ट भएको बाली पूर्व एसियामा यस पटकको गर्मीको चरम उदाहरण हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्त 2 दक्षिण पूर्वी सहर याङसानमा तापक्रम 42.5 डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन सुरु भए ता सन् 1904 पछि दक्षिण कोरियामा रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम हो। कोरियाको रोग नियन्त्रण निकायका अनुसार गर्मीका कारण हालसम्म कम्तीमा 31 जनाको मृत्यु भइसकेको छ। त्यस्तै 9 लाखभन्दा बढी पशुधन र 14 लाख माछा मरेका छन्। अधिकारीहरूले गर्मी सम्बन्धी चेतावनी जारी गर्दै मानिसलाई तत्काल सबै बाह्य गतिविधि रोक्न आग्रह गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे मियुङले मन्त्री परिषदलाई सम्बोधन गर्दै यस्तो मौसम यसअघि अनुभव नगरेको बताएका छन्। प्रचण्ड गर्मीले जमिनभित्रै उसिनिए आलु शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।

0: बहादुर देउवालाई नै सभापति मानेर पन्ध्रौं महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। पन्ध्रौं महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले सर्वोच्च अदालतको 4 वैशाखको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो।
1: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा सुधारका आशा लाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड रुपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड रुपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गरे। निगमकै प्रारम्भिक वार्षिक हिसाबले भने तस्विर त्यति उत्साहजनक देखाउँदैन। गत आर्थिक वर्षमा आमदानी 23 अर्ब 40 करोड हुँदा खर्च करिब 24 अर्ब 40 करोड पुग्ने अनुमान छ। अर्थात् आमदानी बढे पनि वर्षको अन्त्यमा खर्च आमदानी भन्दा करिब 1 अर्ब रुपियाँ बढी हुने देखिएको छ।
0: सरकारले बाँकी विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अघि बढाएको छ। यसअघि प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसकेका छन्। 5 वटामा उपकुलपति नियुक्त हुन बाँकी छ। काठमाडौँ विश्वविद्यालयमा उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा छ भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। पैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराको बढीमालिका नगरपालिका, तनहुँको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन एवं स्थापनाका लागि स्वीकृति पाएका हुन्।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले थप 3 जना सल्लाहकार नियुक्त गर्नुभएको छ। मन्त्री श्रेष्ठले बिहिबार 3 जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उहाँको सल्लाहकार समूहले पूर्णता पाएको सचिवालयले जनाएको छ।
1: सुनसरी देवानगंज 3 को कप्तानगंजमा भएको हिंसात्मक घटनापछि बन्द रहेको गाउँपालिका र वडा कार्यालय 17 दिनपछि बिहिबार खुलेको छ। गाउँपालिका र वडा कार्यालय नियमित सञ्चालनमा आएको पहिलो दिन सेवाग्राहीको जमघट थामी नसक्नु थियो। साउन 10 गते बोलबम जान लागेका युवाले देवानगंज 3 मा मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयमा 2 युवा समूहबीच भएको झडप बढेर उग्र रूप लिएको थियो।
0: सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसाय सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड रुपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने ब्याङ्क तथा वित्तीय संस्थाले आधार दरमा 1.5% भन्दा बढी प्रिमियम थप्न पाउने छैनन्।
1: कर्णाली प्रदेश सभा सचिवालयले मंगलबार अर्थात साउन 26 गतेका लागि तय गरिएको बैठक स्थगित भएपछि सूचना जारी गर्दै आउँदो भदौ 2 गते बस्ने जनाएको छ। प्रदेश सभा बैठक स्थगित हुनु सामान्य प्राविधिक विषय जस्तो देखिए पनि यसका पछाडि सरकार गठन र मन्त्री परिषद विस्तार हुन नसक्नु नै प्रमुख कारण मानिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले सोमबार साँझ बसेको बैठकले मंगलबारका लागि छलफल तथा निर्णय गर्नुपर्ने खासै विषय नभएको निष्कर्ष निकालेपछि बैठक सार्ने निर्णय गरेको बताउनुभयो।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: यो नेपाली रेडियो,
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको छ। फ्रान्स, बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न चेतावनी दिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। युरोपेली संघ यूका विदेश नीति प्रमुख काजा काला सहित ती देशले बजारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सिर्जना गर्ने तथा मानवाधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाइएको छ।
3: अब खेल खबर। दशौं वृहत राष्ट्रिय खेलकुद अब 16 देखि 29 मंसिरसम्म हुने नयाँ मिति तय।

0: गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको बिहिबार बसेको 125 बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि परिषदको बोर्ड बैठक पहिलो पटक बसेको हो। राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको परिषद बैठकले 10 राष्ट्रियसँग प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गर्ने निर्णय पनि गरेको छ। पारा राष्ट्रिय खेलकुद 15 पुसदेखि हुनेछ।
1: अब विचार विश्लेषणको पालो, लोकतन्त्रको क्षयीकरण कसरी हुँदैछ शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। लोकतान्त्रिक प्रणालीका समस्या लोकतान्त्रिक प्रक्रियाबाटै सम्बोधन गर्न सकिन्छ। लोकतन्त्रको सकारात्मक र सुन्दर पक्ष भनेकै यही हो। लिभिट्स्की र लिभजटले केवल लोकतन्त्रका समस्या तथा चुनौतीहरूको फेरिस्त मात्रै दस्तावेजीकरण गरेका छैनन्। सुधार र संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा उपयुक्त र मननीय सुझावहरू पनि दिएका छन्। लोकतन्त्रको विकल्प उदार लोकतन्त्र, लोकतन्त्रका चुनौती जटिलता र समस्या छन् तर लोकतन्त्रको विकल्प छैन। लोकतन्त्रको विकल्प भनेको थप उदार उन्नत र सुसंस्कृतिक लोकतन्त्र हो। उदार बहुलवादी र समावेशी लोकतन्त्रले मात्रै समाजमा विद्यमान धार्मिक सामाजिक सांस्कृतिक भाषिक भौगोलिक लैङ्गिक विभेदको अन्त्य गरी समन्यायिक समाज स्थापना गर्न सक्छ। यसै गरी समावेशी आर्थिक वृद्धि मार्फत विकास गरी समुन्नत र समतामूलक देश निर्माण गर्न पनि उदार लोकतन्त्र अपरिहार्य छ।
0: उदाउदो लगानी गन्तव्य शीर्षकमा डाक्टर सुभाकर पराजुलीको विचार गोरखापत्र दैनिकमा रहेको छ। नेपालको लगानी समस्या केवल विदेशी पुँजीको कमी होइन, यो कमजोर उत्पादन क्षमता, सीमित औद्योगिकीकरण, न्यून उत्पादकत्व, प्रशासनिक जटिलता, नीतिगत अनिश्चितता र पर्याप्त लगानी योग्य परियोजनाको अभावसँग पनि जोडिएको छ। समाधान पनि बहुआयामिक हुनुपर्छ। जलविद्युतलाई उद्योगसँग, पर्यटनलाई स्थानीय उत्पादनसँग, युवालाई उद्यमशीलतासँग, सूचना प्रविधिलाई विश्व बजारसँग र प्रवासी नेपालीको पुँजीलाई घरेलु उत्पादनसँग जोड्न सकियो भने नेपालको आर्थिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ। नेपाल अब केवल सम्भावनाको देश भनेर चिनिन पर्याप्त छैन। सम्भावनालाई लगानी योग्य परियोजनामा, लगानीलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा, रोजगारीलाई आयमा र आयलाई समावेशी समृद्धिमा रूपान्तरण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ। त्यसका लागि स्थिर नीति, सक्षम प्रशासन, गुणस्तरीय पूर्वाधार, प्रतिस्पर्धी वित्तीय प्रणाली र निजी क्षेत्रप्रतिको विश्वास आवश्यक छ।
1: घट्दो अनुदान बढ्दो ऋण शीर्षकमा निश्चल ढुङ्गेल र सौगात गौतमको विचार कान्तिपुर दैनिकमा खबर यो विचार छापिएको छ। नेपालले आयोजना छनौट, पूर्व तयारी, सार्वजनिक लगानी व्यवस्थापन र उत्पादनशील क्षेत्रमा ऋण परिचालनलाई अहिले नै प्राथमिकता दिन सकेन भने ऋण आफै विकासको साधन नभई पासोमा रूपान्तरण हुनेछ। त्यस अवस्थामा भविष्यका पुस्ताले नयाँ विद्यालय, उद्योग वा अस्पताल निर्माण गर्नुभन्दा पहिले पुराना अनुत्पादक ऋणको सहावा ब्याज तिर्न आफ्नो पसिना बगाउनु पर्नेछ।
0: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: युजर फ्यान XM1.0 छ।
1: ल ल दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0656 98 833 र 598 834।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
6: अहिले बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 29 गते शुक्रबार, अगस्त 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको द्वितीय तिथि।
1: 18 वर्ष प्रवेशको अवसरमा रामेछापको हजुरको रेडियोको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रोल्पाको थबाङ पहिरोमा परी बेपत्ताहरूको आज बिहानैदेखि फेरि खोजी निरन्तर रहने, प्युठानमा भेटिएका सब परिवारलाई आजै बुझाइने, पछिल्लो 3 घण्टामा बझाङमा सबैभन्दा धेरै वर्षा।
1: देउबा फर्किएसँगै काङ्ग्रेस आधिकारिकताको विवाद झन बल्झिँदै सरकार र लघुवित्त पीडित बीच सात बुँदे सहमति, काठमाडौँ केन्द्र आन्दोलन स्थगित, सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान।
0: सर्पदंश विरुद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरुद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढेपछि 32 देशको विरोध, रुसी राष्ट्रपतिले विवाद।
0: प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरुद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढेपछि 32 देशको विरोध, रुसी राष्ट्रपतिले विवादित।
0: प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरुद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढेपछि 32 देशको विरोध, रुसी राष्ट्रपतिले विवादित।
0: प्रदेशमा पठाउन थालिने, लखनदेही खोलाको बाढीका कारण सयौं किसानले लगाएको धान बालीमा क्षति, राहत दिन माग।
1: खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्र संघको आग्रह, इरानमा सरकार विरुद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिने क्रम बढेपछि 32 देशको विरोध, रुसी राष्ट्रपतिले विवादित। पुन मगरले महेन्द्र घरती मगरको सनाखत भान्जा कृष्णपुन मगरले मनी पुन मगरको सनाखत छोरा गोप बहादुर पुन मगर र विष्णुपुनको सनाखत मामा गोप बहादुर पुन मगर र बलबहादुर पुन मगरको सनाखत भतिजा गोप बहादुर पुन मगरले गर्नुभएको प्रहरीले जनाएको छ। बिहान स्वर्गदारी नगरपालिका 9 जुडापाखा, स्वर्गदारी 3 किम चौर र स्वर्गदारी 4 गोटी बाङ स्थित माडी खोलाको किनारमा 3 शवहरू फेला परेका थिए। यसैबीच आज बिहानैबाट उद्धारखोजका लागि काम अगाडि बढाइने बताइएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर छेत्रीले सिआइएनसँग भन्नुभयो,
2: थवाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा चाहिँ भारी वर्षाका कारणले ठुलो चाहिँ पहिरो आयो र त्यो पहिरोबाट चाहिँ तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा चाहिँ पहिरोले चाहिँ ठुलो जनधनको चाहिँ क्षति गरेको छ। उवा गाउँपालिका वार्ड नम्बर 5 को चाहिँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 घाइते हुनुभएको थियो, 2 चाहिँ अहिले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब चाहिँ सञ्चालन भएको छ, 3 चाहिँ अहिले पनि हराइरहनु भएको छ। फेला परेका 5 सबको चाहिँ पोस्टमार्टम गरेर आफ्नो चाहिँ बुझाइएको छ भने यो प्युठानको भिङ्गी र चकचकेमा भेटिएका 5 सबहरू सनाखत गराउने र सब परीक्षण पश्चात पनि आफन्तलाई जिम्मा लगाउने काम हुन्छ।
0: मौसम पूर्वानुमान महाशाखाले हिजो एउटा विज्ञप्ति निकालेर चेतावनी दिएको छ। आज बिहानसम्म आकस्मिक बाढी, गेग्रान बहावको उच्च जोखिम भएका जिल्लाहरूमा गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू छन्। त्यसै गरी आज बिहानसम्म उच्च जोखिम हुने जिल्लाहरूमा रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू रहेका छन्। काठमाडौँ उपत्यकाभित्र सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितौन र नौलपरासीका बासिन्दाहरूले भने सावधानी अपनाउनु पर्ने देखिएको छ। र भोलिसम्मका लागि चेतावनी दिएका क्षेत्रहरूमा नारायणी नदी तथा त्यसका प्रमुख उपजलधार क्षेत्रहरू त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्दी, मादी, सेती, काली गण्डकी र यी नदीका उपजलाधार क्षेत्रहरूमा बाढीको जोखिम रहने हुनाले सतर्कता अपनाउनु पर्ने देखिएको छ। बाढी विज्ञहरूले भने पहिरो लगायतका अरू प्राकृतिक विपद आउनु अघि केही सङ्केत मिल्ने भएकाले त्यसअनुसार सावधानी अपनाउन अनुरोध गरेका छन्। सिआइएनसँग कुराकानी गर्दै पहिरो विज्ञ बसन्तराज अधिकारी,
3: अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ। एकैचोटि धेरै पानी पर्ने, माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, पहिरोका सङ्केतहरू हुन्छन्। जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै पानी सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाहरूमा परेको छ र 3 घण्टामा सबैभन्दा धेरै पानी बझाङको क्षेत्रमा परेको छ र त्यहाँ 49.8 मिलिमिटर पानी पछिल्लो 3 घण्टामा परेको हो। आजको मौसमको अवस्था कस्तो रहला? सिआइएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले भन्नुभयो,
4: शुक्रबारको मौसमको कुरा गर्नुपर्दा धेरै जसो स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ भने भारी वर्षाको हकमा कुरा गर्दाखेरि गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभाग र तराई भूभागको पनि थोरै स्थानमा, साथसाथै बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने भारी वर्षाको हकमा कुरा गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
1: 5.5 महिनापछि स्वदेश फर्किनुभएका पूर्व प्रधानमन्त्री एवं काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 14औं महाधिवेशन पक्षधर काङ्ग्रेसका नेता तथा कार्यकर्ताले हिजो भव्य स्वागत गर्नुभएको छ। देउवालाई विमानस्थलमा बाजागाजासहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। देउवाको पक्षमा नाराबाजीका साथै बाजागाजा देउडादेखि लोकभाकासम्म घन्किएको थियो। विमानस्थलबाट देउवा सिधै चुन्देबीस्थित 14औं महाधिवेशन पक्षदलको सम्पर्क कारले पुग्नु भएको थियो। चुन्देबीमा देउबाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ। देउबाको नेम प्लेट राखिएको छ जहाँ शेरबहादुर देउबा सभापति लेखिएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्व महामन्त्री शशाङ्क कोइरालाको बेग्लै कार्यकक्ष छ। सम्पर्क कारलाई पुगेपछि नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउबाले आफू विरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने समेत धारणा व्यक्त गर्नुभएको छ। यता देउबाले आफू सशक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको दावी समेत गर्नुभएको छ। 2033 बिपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गरेको पनि देउवाले स्मरण गराउनु भयो। यसैबीच देउवाले काङ्ग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनैतिक दलसँग समेत सहमति र सहकार्य गरेर आफू जानुपर्ने आजको आवश्यकता रहेकोमा औल्याउनु भएको छ। सबै मिलेर देशको राष्ट्रिय लोकतन्त्रको सुदृढीकरण गर्नुपर्ने, संविधानको संरक्षण गर्ने र संशोधन गर्दा राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ। यता काङ्ग्रेस संस्थापन पक्षले भने निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ। काङ्ग्रेस केन्द्रीय कार्य समिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेको हो। काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएकोमा हार्दिक स्वागत गर्दछ निर्णयमा भनिएको छ। यो बैठक उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ। बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच 14 महाधिवेशन पक्षधरको राष्ट्रिय भेलालाई देउवाले उद्घाटन गर्ने हुनु भएको छ। भेलाको उद्घाटन देउवाले गर्ने नेता प्रकाश शरण महतले जानकारी दिनुभयो। विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसला विरुद्ध देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पुनरावलोकनको माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले निशा प्रदान गरेपछि 14 महाधिवेशन पक्षधर उत्साहित बनेका छन्। आजदेखि उनीहरूको भेलाको आयोजना गरिएको नेताहरूले बताएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा धार परिवर्तन गरिरहने तराईका नदीहरूका कारण किसान समस्यामा
1: त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ।
2: सर्वदंश विरुद्धको औषधि आजदेखि सातै प्रदेशमा पठाइने लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
5: मतभेद भए संवादबाट समाधान खोजौँ। सबैले कानूनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपिल।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
6: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको भित्रपृष्ठमा कृषिका समस्या र समाधान, पाँच तहसम्मका बिचौलिया शीर्षकमा खबर प्रकाशित छ। यसलाई केशवराज पौडेलले लेख्नु भएको छ। काभ्रे प्लान्चोक पाँच खालका किसान वीरमान श्रेष्ठले खेतबाट प्रति किलो 30 रुपियाँमा बेचेको गोलभेडा काठमाडौँ पुग्दा उपभोक्ता तारा कुमारी लिम्बुले 90 रुपियाँ तिरेर किन्नुपर्छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने यो विरोधाभासको पछाडि कृषि उपजको आपूर्ति श्रृङ्खलामा सक्रिय पाँच तहसम्मका बिचौलिया मुख्य कारण रहेको अध्ययनले बताएको छ। 5 करोडसम्म सहुलियतपूर्ण कर्जा शीर्षकमा अर्को खबर छ भने आफ्नै आमदानीबाट देश बनाउने बजेट शीर्षकमा अर्थमन्त्रीको भनाइ पनि प्रकाशित छ। त्यस्तै अतिरिक्त पैसा बुझाउनुपर्ने अवस्थाको अन्त्य शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी सेवालाई सहज र प्रविधि मैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न त्यहाँको सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन 2083 यस्तो व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार कुनै पनि सरकारी कार्यालय वरिपरि अनधिकृत रूपमा शुल्क लिएर वा नलिई निवेदन तयार गरिदिने, फारम भरिदिने, तोकिएका आवश्यक कागजात मिलाइदिने वा सेवा प्राप्त गराइदिने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई पूर्ण रूपमा बन्देज लगाइएको छ। मार्गदर्शन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायको कार्यान्वयनका लागि निर्देशन समेत भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 120 दिनमा मुद्दा टुङ्गिएन, रोटी सुविधा शीर्षकमा संसदीय उपसमितिको सुझावको खबर पनि प्रकाशित छ भने साताको दुई दिन विधा पुनरावलोकनको गृहकार्य भएको छैन शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: त्यसै गरी सरकार र लघु वित्त पीडितहरूको बीचमा भएको सहमतिको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिको बीचमा हिजो 7 बुधे सहमति भयो। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्ता सफल भएसँगै लघु वित्त पीडितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन्। साउन 10 गतेदेखि देशैभरका 7 प्रदेशबाट संगठित भई पीडितहरूले राजधानी मार्च सुरु गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन सर्किँदै गएको थियो। यसैबीच सरकारले पछिल्लो समय देशभरमा देखिएको सर्पदंश विरुद्धको औषधिको अभाव टार्ने स्थितिमा पुगेको बताएको छ। हिजो 8,000 भन्दा धेरै भाइल नेपालमा औषधि प्राप्त भएको र आजदेखि 7 प्रदेशमा वितरणको लागि कार्य अगाडि बढाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सिआइएनसँग बताउनु भयो।
11: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ। जुन चाहिँ 13,200 भाइल खरिद भएको हो त्यसमध्येको पहिलो लट आएको छ, अरू आइपुग्ने क्रममा छ। साँझ 5 बजे स्वास्थ्य सेवा विभागको केन्द्रीय भ्याक्सिन स्टोरमा दाखिला भएको छ। अब यो अरू प्रक्रियाहरू अनुसार जुन हामीले नियमित खोपहरू जसरी ट्रान्सफर गर्छौँ प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूमा, त्यसै अनुसार त्यो प्रक्रिया पुरा गरेर 7 वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रहरू मार्फत कहाँ प्रदेशभित्र रहेका सर्वप्रथम उपचार केन्द्रहरूमा वितरण हुन्छ।
0: नागरिक दैनिकमा सिमरा सेजका 7 उद्योगको उत्पादन बजारमा शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर छापिएको छ भने 5.5 महिनापछि फर्किए देउबा, विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा शीर्षकमा पनि खबर छापिएको छ। प्रचण्ड गर्मीले जमिनभित्रै उसिनिए आलु शीर्षकमा अर्को खबर छापिएको छ। दक्षिण कोरियाको राजधानी सियोलबाट 130 किलोमिटर उत्तरपूर्वमा पर्ने याङ्गो काउन्टीका किसान ली साङ ह्युकले आलु निकाल्न खेत खन्नुभयो तर बचाउन लायक एउटा पनि आलु नभेटिएको खबर प्रकाशित छ। कान्तिपुर दैनिकमा बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकमा यज्ञ बन्जारे र सुदिल पोखरेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा नेपालको मेडिकल शिक्षामा विदेशी विद्यार्थीको रोजाई बढ्दै नेपाली युवा भने पढ्न देश छाड्दै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीले निगम तङ्ग्रिँदैछ भने तर हिसाबमा देखियो 1 अर्ब घाटा शीर्षकमा सूरज कुँवरले लेख्नु भएको छ भने सर्वोच्चको आदेशपछि हात्ती सफारीको विकल्प खोज्दै हात्ती सञ्चालक शीर्षकमा रमेश कुमार पौडेलले चितवनबाट लेख्नु भएको खबर छापिएको छ। 5 पालिकाले पाए भूमि बैङ्क स्थापनाको स्वीकृति शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर छ। सामूहिक बलात्कार मुद्दामा 10 वर्षपछि पीडितलाई न्याय शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सर्वोच्च अदालतले भन्यो पीडितले बयान फेर्दैमा सफाई दिन मिल्दैन, परिस्थिति जन्य प्रमाणबाट पनि अपराध पुष्टि हुन सक्छ शीर्षकमा खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा रोपाईँमा आधा मल गोड्ने बेला झन हाहाकार शीर्षकमा खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको हो। पत्रकार किशोर श्रेष्ठ पक्राउ संविधान विपरीत जनआस्थामा छापा मारेर सञ्चार सामग्री जफत शीर्षकमा खबर छापिएको छ भने पत्रकारका सङ्घ संगठन अन्तर्राष्ट्रिय प्रेस काउन्सिलदेखि दलहरूसम्मको विरोध भएको पनि उल्लेख गरिएको छ। अर्को खबर डिम्ब कारोबारमा जोडिएका डाक्टर नुतनले लिइन् मेडिकल काउन्सिलकै हुर्मत शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने चेक बााउन्समा बैंकिङ कसुर ऐन मात्र आकर्षित हुने सर्वोच्चको फैसला बारेको खबर पनि छापिएको छ। कृषि उपज उत्पादनदेखि बिक्रीसम्म पाँच तहका बिचौलिया समूह सक्रिय शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि भित्री पन्नामा छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने विकास बैङ्कको सुध्रिएको वित्तीय विवरणले बैङ्करहरू उत्साहित शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ भने 30,000 मेगावाट विद्युत प्रवाह गर्न पूर्वाधारमा 6 खर्ब लगानी गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। उहाँले संवाद मार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनः स्थापित गर्न सकिने बताउनु भएको हो। इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडा सहितका 32 देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघले जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने, समुदायमा भय सृजना गर्ने तथा मानव अधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको समेत आरोप लगाइएको छ। इरानी जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न र स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन्। र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दावी गर्दै आएको विवादित कुरिल टापुको पहिलो भ्रमण गरेपछि रुस जापान बीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ। जापानले पुटिनको भ्रमणप्रति कडा विरोध जनाउँदै ती टापु आफ्नो भूभाग भएको दोहोर्याएको हो।
0: साझा खबरमा अब खेल खबर। 10 राष्ट्रिय खेलकुदका लागि आगामी मङ्सिर 16-29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको हिजो बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो। 10 खेलकुदका कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष 15 गतेबाट हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले 10 राष्ट्रिय खेलकुद सकिएको 15 दिनपछि प्रथम पारा राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो। नेपालको उमेर समूहको फुटबल टिमले अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको वर्ल्ड एन्ड फेस्टिभलमा सहभागिता जनाउने भएको छ। फिफाको ब्युरो अफ काउन्सिलको मिटिङले 25 जुनमा अजरबैजानमा 22 देखि 32 अक्टोबरमा आयोजना गर्ने निर्णय गरेको हो। र तेस्रो एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। लिग आयोजक इन्फिनिटी ड्रिम्सले सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइजका टोलीका रूपमा घोषणा गरेको हो।
2: स्थानीय नदी र खोलाको व्यवस्थापन नहुँदा किसानको बाली नालीमा क्षति रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब किसानले लगाएको धान बालीमा नदी खोलाबाट हुने क्षतिको कुरा। तराई मध्य क्षेत्रमा बग्ने कतिपय नदी र खोला यस्ता छन् जसले हरेक वर्ष धार परिवर्तन गर्दा किसान तथा किनार क्षेत्रमा बस्दै आएकालाई वर्षेनी शास्ति हुने गरेको छ। त्यसैमध्येमा पर्दछ सर्लाहीको लखनदेही खोला, मलङ्गवा र कौडेनाका दर्जनौ घर गोठ तथा सयौँ बिघा धान बाली चार डुबानमा परेपछि किसानहरू चिन्तित छन्।
4: साउन 18 गते लखनदेही खोलामा आएको बाढी कौडेना गाउँपालिका छ छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
5: कोही सरकार नमेकी के देखरेख करे वाला है बाँधके कारण हमैनीके खेतो सब चल गेल बाँधमे आमेके
4: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
6: अब सब डुबानमे अब घर उर सब गिर गेल, अब हाम्रो त कोही उपाय नभेलि रस्तो नै अब जाएको लेलो नै रस्तो न बनेले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल।
4: भाँडसर गाउँका गुलाम मिक्रानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
6: सब गल जति जितना पानी अभी है एकदम उपटके पानी अभी चल रहल है। अब कै दिन पानी रहती एको गोइमे धान न होती, फेर दोबारा रोपेको पड़। बीज न है, बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से, यहाँ तो बीज है न केकरो। ये समस्या तो बहुत दिन से होइ छै लगभग अंदाज़ा।
3: सर्पदंश विरुद्धको औषधि आजदेखि 7 प्रदेशमा पठाउन थालिने। लखनदेही खोलाको बाढी पसेपछि सयौं किसानले लगाएको धान बालीमा क्षति राहत दिन माग।
7: खाडी तथा लालसागर क्षेत्रमा जारी तनाव अन्त्यको प्रयास गर्न संयुक्त राष्ट्रसंघको आग्रह। इरानमा सरकार विरुद्ध प्रदर्शनमा सहभागीलाई मृत्युदण्ड दिन थालिएपछि 32 देशको विरोध।
3: र 10 राष्ट्रिय खेलकुद आगामी मङ्सिरको 2 साताबाट हुने। अजरबैजानमा हुने फिफा 15 वर्ष मुनिको फुटबल प्रतियोगितामा नेपालले सहभागी जनाउँदै प्रथम पारा राष्ट्रिय प्रतियोगिता पुष्मा।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले गजब सबास शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसदमा सांसदहरूको उपस्थिति घट्दै गएको छ, केही विधेयकहरूलाई अगाडि बढाउन खोज्दा सत्तारूढ दलकै सांसदहरू अनुपस्थित भएका बारेमा विभिन्न खबर पनि सार्वजनिक भइरहेका छन् र सांसदहरूलाई बैठकमा टिकाइराख्न के गर्न सकिन्छ भन्ने विषयमा सङ्घीय संसद सचिवालयदेखि शीर्ष नेताहरूको बीचमा समेत संवाद सुरु भइरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। यहाँ एकजना व्यक्ति छन्, ढोकाको बाहिरपट्टि एउटा टेबल जस्तो देखिन्छ त्यहाँ, जहाँ टेलिफोनको सेट राखिएको छ। ती व्यक्तिले त्यो टेलिफोन उठाएका छन् र त्यहाँ नजिकै रहेका अर्को व्यक्ति पछाडितर्फ फर्केर केही भन्न खोज्दैछन्। तल यस्तो लेखिएको छ, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो अरे।
3: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। भरतपुर खानेपानी व्यवस्थापन बोर्डद्वारा 1,55,00,000 पक्राउता असुली। चेतवनमा 1 महिनामा 34 जनामा स्कप टाइपस, 4 जनामा डेंगू संक्रमण पुष्टि। हप्ताको 2 दिन विदा परिवर्तनको कुनै गृहकार्य नभएको सरकारको धारणा। भरतपुरको विकासलाई गिज्याउने बाइपास सडक 10 वर्षमा पनि काम सम्पन्न नभएपछि ठेकदारलाई कालो सूचीमा राखिँदै। नवलपुरमा आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 556 मुद्दा दर्ता। र उलाक मार्फत करिब 10,000 नागरिकहरूलाई घर दैलोमा सेवा। नेपाल लेयर्स कुखुरा पालक संघद्वारा कृषि मन्त्री गीता चौधरीको ध्यान आकर्षण। पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्री सकारात्मक।
1: यो गर्मी झल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति विक्रम सम्म 2083 साउन 29 गते शुक्रबार, तदनुसार 14 अगस्त सन् 2026 राज श्रावण शुक्ल पक्ष द्वितीया तिथि। खबरको सुरुवातमा चितवनमा 1 महिना नपुग्दै 34 जनामा स्कर्प टाइपस र 4 जनामा डेंगूको संक्रमण पुष्टि भएको छ। यसैसँग सम्बन्धित समाचार। चितवन जिल्लामा डेंगू र स्कर्प टाइपसका बिरामीहरू बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय चितवनले साउन 28 गतेसम्मको दैनिक अध्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै जिल्लाभित्र र बाहिर गरी हालसम्म 34 जनामा स्कर्प टाइपस र 4 जनामा डेंगू संक्रमण पुष्टि भएको जानकारी गराएको छ। कार्यालयका अनुसार संक्रमण परीक्षण गरिएका कुल 211 जनामध्ये 34 जनामा स्कर्प टाइपस पोजिटिभ देखिएको छ भने 178 जनाको परीक्षण गर्दा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको जानकारी गराइएको छ। जिल्लाका स्थानीय तहहरूको विवरण हेर्दा भरतपुर महानगरपालिकामा स्कर्प टाइपसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभएको छ। भरतपुरमा 1 पुरुष र 4 महिला गरी कुल 5 जनामा स्कर्प टाइपस संक्रमण पुष्टि भएको छ। यस्तै रत्नगर नगरपालिकामा 1 पुरुषमा स्कर्प टाइपस पुष्टि भएको जानकारी गराइएको हो। डेंगू संक्रमणतर्फ भने कालिका नगरपालिकामा 1 महिला र एकसाकमना गाउँपालिकाका 1 पुरुष गरी जिल्लाभित्र 2 जनामा संक्रमण पुष्टि भएको हो। खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगू र स्कर्प टाइपस दुवैको संक्रमण शून्य रहेको ताइएको छ। चितवनका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीहरूमा संक्रमणको दर उच्च देखिएको हो। अन्य जिल्लाका 11 पुरुष र 17 महिला गरी कुल 28 जनामा स्कर्प टाइपस पुष्टि भएको छ भने 2 जना पुरुषमा डेंगू संक्रमण पुष्टि भएको छ। अहिलेको मौसम डेंगू र स्कर्प टाइपसको संक्रमण फैलिने सिजन नै हो। वर्षायाम शुरू भएसँगै किटजन्य रोगहरूको जोखिम बढ्ने भएकाले आफ्नो वरपरको वातावरण सफा राख्न, सँगै पानी जम्न नदिन, लामखुट्टे तथा माइटको टोकाइबाट बच्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ। भरतपुरको विकास मोडलको चर्चा भइरहँदा केन्द्रीय बस टर्मिनल चोकदेखि विशाल चोकसम्म 4 किलोमिटर लामो बाइपास सडक भने 10 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। भरतपुरको विकासलाई नै गिज्जाइरहेको यो सडकको निर्माण चरम लापरवाही र ढिलासुस्ती भएपछि अन्तत ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको छ। उक्त सडक विस्तारका लागि विक्रम सम्वत 2073 साल पुस 19 गते गौरी पार्वती निर्माण सेवा काठमाडौँसँग 13,42,87,91 रुपियाँमा सम्झौता भएको थियो, तर पटक पटक म्याद थप्दा र ताकेता गर्दा समेत निर्माण कार्य पूरा भएन। काम सन्तोषजनक नभएपछि सडक डिभिजन कार्यालय भरतपुरले निर्माण कम्पनीलाई दैनिक 0.05% अर्जना समेत लगाएको थियो। लगातारको ढिला सुस्तीपछि सडक डिभिजन कार्यालयले 2082 कार्तिक 11 गते ठेक्का अन्त्य किन नगर्ने भन्दै 7 दिने स्पष्टीकरण सोधेको थियो। सो अवधिभित्र प्राप्त जवाब चित्त बुझ्दो नभएपछि 2083 साउन 4 गते सार्वजनिक खरिद ऐन 2063 को दफा 59(7) बमोजिम ठेक्का तोड्ने निर्णय गरिएको छ। तोकिएको समयभित्र काम पूरा नभएकाले ठेक्का रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभएको छ। सरकारले सातमा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले यसबारे प्रश्न पार्नु भएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको पनि जानकारी गराउनु भएको छ। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको पनि प्रश्न गर्नुभएको थियो। उक्त निर्णय खारेज गरी पुनः हप्तामा 1 दिन मात्र बिदा दिने व्यवस्थामा फर्किन सरकारसँग उहाँले माग पनि गर्नुभएको थियो। जवाफमा मन्त्री गौतमले तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन 2082 चैत 23 गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको स्मरण गराउनु भएको थियो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीहरूलाई सहजता भएको र कर्मचारीहरूको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पारेको बताउनु भएको छ। विशेष गरी आन्तरिक पर्यटनको संख्यामा पनि वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारले दावी गरेको छ। सांसदहरूले उठाएको चासोप्रति सरकारको ध्यान आकर्षण भएको उल्लेख गर्दै मन्त्री गौतमले भन्नुभएको छ, विद्यार्थीहरूको चौतर्फी विकासका लागि सामाजिक घोलमिल र खेलकुद पनि उत्तिकै आवश्यक छ। हाललाई यो व्यवस्था परिवर्तन गर्ने सम्बन्धमा कुनै पनि गृह कार्य भएको छैन। यद्यपि प्राप्त सुझावहरूलाई सरकारले अध्ययनको विषय बनाउने उहाँको भनाइरहेको छ। नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीको ध्यान आकर्षण गराएको छ। संघको टोलीले बिहिबार मन्त्रालयमा मन्त्री चौधरीलाई भेटेर पोल्ट्री क्षेत्रको वर्तमान अवस्था र व्यवसायहरूले भोग्दै आएको समस्याबारे जानकारी गराएको हो। भेटमा पोल्ट्री व्यवसाय आत्मनिर्भर क्षेत्रको रूपमा विकास भएको, स्वदेशी पुजे पलायन रोक्न तथा रोजगारी सृजना गर्न योगदान पुर्याएको संघले जानकारी गराएको थियो। पोल्ट्री जन्य उत्पादनले सर्वसाधारणहरूको पोषणमा समेत महत्त्वपूर्ण योगदान दिएको संघ भनाइरहेको छ। विशेष अन्डा चल्ला जिउँदो कुखुरा तथा तयारी मासुको अवैध आयातले स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै त्यसलाई नियन्त्रणमा गर्न पनि सरकारसँग संघले आग्रह गरेको छ। भेटमा मन्त्री चौधरीले व्यवसायले उठाएको विषयमा सकारात्मक धारणा राख्दै मूल्य अभिवृद्धि कर खारेजी र अवैध आयात नियन्त्रणका लागि तत्काल पहल गर्ने आश्वासन पनि दिएको संघले जानकारी गराएको छ। प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालको समन्वयमा भएको भेटघाटको क्रममा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतिन्द्र श्रेष्ठ, आमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिल कुमार साके र व्यवसायी राजन पिया लगायतको सहभागिता रहेको संघले जानकारी गराएको छ। चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्ने कुरामा जोड दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा चितवनद्वारा आयोजना गरिएको कार्यक्रममा मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ भन्ने विषयका युवाबीच वक्तित्व कला, कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार विषयमा विचार विमर्श तथा सांसदहरूसँग युवा संवाद कार्यक्रमको सहजीकरण कार्यक्रममा सहभागीहरूको सो उद्यमशीलता बिनाको राजनीतिले समृद्धि नआउने बताइएको थियो। वक्तित्व कलामा सहभागी 10 युवाले अब भाषणमा सीमित नभई राजनीति परिणाममुखी हुनुपर्ने, त्यसै गरी प्रविधि मन्त्री उद्यमशील राजनीतिको संस्कार खोजेको धारणा व्यक्त गर्नुभएको थियो। राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उहाँहरूले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताउनु भएको थियो। रोजगारीका लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्दै रेमिटेन्समा मात्र निर्भर नभई स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरूको धारणा रहेको थियो। दसजना युवा सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्वितीय र आयुष्मा श्रेष्ठ तृतीय हुनुभएको थियो। पत्रकार विवेक पोखरेलले कृषि विज्ञ डाक्टर भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुभाष पौडेल तथा चितवनमा सयपत्री लगायतका फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचार विमर्श गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
6: मानसिक समस्याबाट बच्ने उपायहरू,
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ,
6: मादक पदार्थ र लागु औषध सेवन नगरौँ,
7: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
6: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खेरको पालो। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 556 मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष मुद्दा दर्ता सङ्ख्या 18.04% अर्थात् 85 बढी भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। मुद्दा दर्ताको आधारमा कावस्ती नगरपालिका सबैभन्दा बढी 203 मुद्दा दर्ता भएका छन् भने बौद्धिकाली गाउँपालिकामा सबैभन्दा कम 2 मात्रै मुद्दा दर्ता भएका छन्। सो अवधिमा विभिन्न मुद्दामा 461 जना प्रतिवादी पक्राउ परेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 159 जना बढी भएको पनि जानकारी गराइएको छ। मुद्दा दर्ता भएका प्रमुख कसुरमा कर्तव्य ज्यानका 11 मुद्दा रहेका छन्। अघिल्लो वर्ष कर्तव्य ज्यानका 5 मुद्दा दर्ता भएका थिए। त्यस्तै लागु औषधका 52 मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्ष 32 मुद्दा दर्ता भएका थिए। जबरजस्तीकरणका 28 मुद्दा दर्ता भएका छन् जुन अघिल्लो वर्षमा 14 मात्रै भएका थिए। त्यसै गरी सवारी ज्यानका 58 मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष सवारी ज्यानका 25 मुद्दा दर्ता भएका थिए। बैङ्किङ कसुरमा 71 मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षमा 43 मात्रै मुद्दा दर्ता भएका थिए। प्रहरीले अदालतबाट भएको फैसला कार्यान्वयनतर्फ पनि कारवाही अगाडि बढाएको छ। अघिल्लो आर्थिक वर्ष 2082-83 फैसला कार्यान्वयनको क्रममा 119 पक्राउ परेका छन्। उनीहरूबाट 43 वर्ष 2 महिना 20 दिन कैद तथा ₹16,42,961 जरिमाना असुल भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरेक्षक एवं सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभएको छ। राजस्व सङ्कलनतर्फ पनि प्रहरीले उल्लेख्य रूपमा प्रगति गरेको छ। भन्सार छलीतर्फ ₹3,39,18,691 बराबरको राजस्व सङ्कलन भएको पनि जानकारी गराइएको छ। त्यस्तै अवैध नदीजन्य पदार्थतर्फ ₹40,58,200 राजस्व सङ्कलन भएको छ। अवैध नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 200 सवारी साधनलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले 1,503 ग्राहकहरूबाट ₹1,55,03,685 बकेउता रकम असुली गरेको छ। ₹5,000 बढी माथि बकेउता भएका र 6 महिनाभन्दा माथिको महसुल नबुझाएका ती ग्राहकहरूबाट सो रकम बकेउता भएको जानकारी गराइएको छ। कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बकेउता असुलीको काम सुरु गरिएको हो। फागुनदेखि असार मसन्तसम्म सो बकेउता असुल भएको उहाँले जानकारी दिनुभएको छ। कार्यालयले अझै 500 ग्राहकबाट ₹20,00,000 बकेउता असुल गर्न बाँकी रहेको पनि जानकारी गराएको छ। त्यही लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरू भएको पनि कार्यालयले बताएको हो। बकेउता नबुझाउने ग्राहकहरूलाई पत्राचार गर्ने, घर दैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउने जस्ता काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। कार्यालयले बकेउता असुलका लागि टोली नै गठन गरेर काम गरिरहेको छ। वर्ष ₹16,59,42,140 महसुल बिलिङ गरेकोमा ₹16,79,72,440 सङ्कलन भएको थियो। यो लक्ष्यको 2.57% बढी भएको पनि कार्यालयले जानकारी गराएको छ। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाई सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने अभिप्रायले तीव्रता पाएको छ। सरकारी कागजात तथा सामग्रीहरू ढुवानीसँगै राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र लगायतका सेवा नागरिकहरूको घरदैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि हुलाक सेवाको प्रयोग बिस्तारै बढ्दै गएको पाइएको छ। नयाँ सरकार गठन भएपछि मन्त्री परिषदको पहिलो बैठकको निर्णयबाट कार्यान्वयनमा ल्याइएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयको प्रमुख 10 कार्यभित्र हुलाकलाई क्षेत्रलाई सरकारी सामग्री ढुवानी सेवाको रूपमा विकास गर्ने लक्ष्य अनुसार प्रगति हासिल भइरहेको हो। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार हाल हुम्ला बाहेक 76 जिल्लामा सरकारी कागजात घरमा नै पुर्याउने योजना लागू भइसकेको छ भने हुम्लामा पनि कार्यान्वयनको अन्तिम तयारी भइरहेको जानकारी गराइएको छ। चितवन उद्योग वाणिज्य संघ सचिवालयमा भरतपुर 10-24 कोटीमा रहेको मेदान्त डेन्टल जोन प्रणालीसँग व्यावसायिक सामाजिक उत्तरदायित्व र सदस्य लक्षित कल्याणकारी कार्यक्रम अन्तर्गत दन्त स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्रदान गर्ने सम्बन्धी द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ। यस सम्झौता अनुसार चितवन उद्योग वाणिज्य संघमा आबद्ध सदस्य एवं कर्मचारीहरू तथा उनीहरूका परिवारका सदस्यहरूलाई समेत मेदान्त डेन्टल जोनले दन्त उपचार सेवामा छुट सेवा उपलब्ध गराउने सम्बन्धी जानकारी गराइएको छ। चितवन उद्योग वाणिज्य संघको सदस्य एवं कर्मचारी परिवारका सदस्यहरूलाई मेदान्त डेन्टल जोन प्रणालीले आफ्नो क्लिनिक तथा अस्पतालमा उपलब्ध गराउने सम्पूर्ण प्रकारका साना तथा ठूला दन्त उपचारमा 20% देखि 25% छुट प्रदान गर्ने सम्झौता मूल्य गरिएको छ। छुट सेवा लिनका लागि चितवन उद्योग वाणिज्य संघका सदस्य एवं कर्मचारीहरूले मेदान्त डेन्टल जोन प्रणालीमा उपचारका लागि दर्ता वा बिलिङ गराउने समयमा चितवन उद्योग वाणिज्य संघबाट जारी गरिएको आधिकारिक परिचय पत्र पेश गर्नुपर्ने संघका कार्यक्रम अधिकृत गणेश चौबेदीले जानकारी दिनुभएको छ। उक्त समझदारी पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट कार्यकारी निर्देशक निल बहादुर केसी तथा कार्य समिति सदस्य एवं स्वास्थ्य समिति संयोजक प्रवीण आचार्यले हस्ताक्षर गर्नुभएको थियो भने मेदान्त डेन्टल जोन प्रणालीको तर्फबाट प्रबन्ध निर्देशक आरती आचार्य र म्यानेजर गंगाराम गौतमले हस्ताक्षर गर्नुभएको थियो। अहिले देशभर मनसुन वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका साथै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका एकाधिक स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान सँगै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जानकारी गराइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान मधेस प्रदेश साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनमा एक महिनामा 34 जनामा स्कर्फ टाइपस, 4 जनामा डेङ्गु संक्रमण पुष्टि, भरतपुर खानेपानी व्यवस्थापन बोर्डद्वारा 1,55,00,000 बक्यौता असुली। हप्ताको 2 दिन विदा परिवर्तनको कुनै गृह कार्य नभएको सरकारको धारणा, भरतपुरको विकासलाई गिज्याउने बाइपास सडक 10 वर्षमा पनि काम सम्पन्न नभएपछि ठेकदारलाई कालो सूचीमा राखिँदै नवलपुरमा आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 556 मुद्दा दर्ता। र ओलाक मार्फत करिब 10,000 नागरिकलाई घर दैलोमै सेवा, नेपाल लेयर्स कुखुरा पालक संघद्वारा कृषि मन्त्री गीता चौधरीको ध्यान आकर्षण, पोल्ट्री क्षेत्रको समस्या समाधान गर्न मन्त्री चौधरी सकारात्मक। अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षाका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
9: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी

0: प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन्ज चामल
1: स्वाद मात्र होइन प्रेम पस्कने
2: स्वाद मात्र होइन प्रेम पस्कने
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
6: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
7: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ
8: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
9: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
10: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त
11: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि
13: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
12: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
13: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
12: ए हो र बाबु
13: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
12: ए
13: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
12: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
16: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
15: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
17: जय माता मौला काली
18: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
19: मौला कालिका माता को दर्शन लाई सहज बनाएको छ मौला काली केबलकारले
18: मनमोहक दृश्यावलोकन का साथ सरल र केबलकार चढी 5 मिनेटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
19: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै

0: र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौलाकाली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौलाकाली।
0: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट एक, नवलपुर।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार।
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ।
3: अँ, यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
5: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्य समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 6, 7 र 9 परिवार, नवलपुर।
6: हेलो।
7: हेलो,
6: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
8: हजुर।
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: लु त, हेलो, भन्नुहोस् त।
6: हेलो हजुर।
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
9: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
10: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
12: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
14: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
15: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
16: विजय तान्चे।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9861220437।
17: अहिले बिहानको 7 बज्यो।

0: Odyssey FM XM1.0.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98554692 र 98554968।
4: खै जन्म दर्ता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अबै सर्प मार्नु आमा, मार्नु, नत्र टोक्छ यसले।
11: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
10: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
11: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
12: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
13: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
12: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKEBITE nepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
14: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
15: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
16: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
15: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
17: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
18: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612240437।
19: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
20: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
18: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
22: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
23: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: लौ, किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जानै मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति कामले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मैले टोक्यो।
1: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? नै हो।
1: लौ न, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ। मेरो साथीलाई सर्पले टोक्यो। लौ न, के गर्ने होला? लौ न, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लौ न दाई, के गर्ने होला? लौ न,
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङले मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो है, सबै काम छाडेर रा।

0: सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्त उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो गुन्द गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सर, एउटा प्रश्न सोधौँ है।
11: सोधन
10: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
11: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
10: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
7: बगैचा एडभेन्चर रिसोर्ट
6: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
7: बगैचा एडभेन्चर रिसोर्ट।
6: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
7: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, कैडाकोट 11, नौलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
8: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
9: आइया मरे नि बाबा। आइया
8: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
10: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
9: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
8: विवेक नाति साथी।

0: त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
1: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
1: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
2: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
10: सिद्धार्थ चस्मा घर।
11: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
10: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
11: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4 ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98470 23 2613।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
13: अहिले बिहानको 8 बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 5884 94, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 98029933894।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लाग्ने समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509934।
9: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा भीड सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: जय माता मौला काली।
15: कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
15: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
16: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट १ नवलपुर

0: FM 101.7 बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509।

0: डाँडा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदै छ नि।
2: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकटाऊ र सफा राखौँ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान सङ्कटमा छन्। मुहान संरक्षणमा जुटाउँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: विजय टाइमचे।
5: विवाह पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
11: अहिले बिहानको 9 बज्यो।

0: Marseille FM, Excel et Tasmlovsa.
1: साहुजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
2: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ ग्रेन चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ ग्रेन चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 9809 29 33 894।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550 54 692 र 98550 54 968।
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
8: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
9: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
10: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लाग्ने समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50 9 34।
11: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
12: बगैचा एडभेन्चर रिसोर्ट,
11: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
12: बगैचा एडभेन्चर रिसोर्ट।
11: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
12: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर, मोबाइल नम्बर 98570 82 693, 98570 82 696।
13: ओहो दाई, नमस्कार।
14: नमस्कार,
13: आराम हुनुहुन्छ?
14: आरामै छु।
13: घर त राम्रो बनाउनु भएछ?
14: अँ, यसो भनौँ।
13: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
14: अँ, यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
13: ए, गजबको काम गर्दा रहेछन् त।
15: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो औषधको थियो, औषधकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न आउने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या
5: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
11: अहिले बिहानको 10 बज्यो।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गरौँ।
12: ल ल, गएर तुरन्त बुक गरिहाल है।
13: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
14: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015000, मोबाइल 98612-20437।
13: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
15: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
13: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेन?
3: दिदी मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
8: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
9: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
9: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0656-525-514 र 525-517।
12: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: BJ 淡见 BJ 淡见विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
1: अहिले बिहानको 11 बज्यो
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कतै 20-22 चोटी पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
6: मेरो तोका कान्त सिन्हा पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: खै जन्म दर्ता दिनुहोस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेनन्
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
12: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बसाइसरी आएको भए सोखको प्रमाण पत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सर, एउटा प्रश्न सोधौँ है।
6: सोध न।
5: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस्, धन्यवाद सर।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
9: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
8: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
10: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
14: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: एफएम 101.6 सामुदायिक रेडियो
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
2: जापानीज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556 38 894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778 50 12 94 मोबाइल 98029933894
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
5: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
6: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
7: मेरो पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
9: ए आमा पानी प्यास लाग्यो यही घैँटाको पानी खाइदिउँ कि क्या हो
10: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
11: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र

0: डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ।
1: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: जय माता मौना काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौना कालीका।
3: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली। मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर।
4: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
5: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
4: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
6: विजय टाञ्चे।
7: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
8: अहिले मध्याह्नको 12 बज्यो।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
10: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
9: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
10: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
11: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
10: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
12: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
13: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
14: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
13: भयो दाई।
15: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बच्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला जान्दो सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509-34।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: दाइ, ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
13: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
12: होइन, कसरी यस्तो भयो भाउजू?
13: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
12: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
13: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
14: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
11: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
15: सम्पत्ति कर तिर्नका लागि निवेदन जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनुपूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: BJ 淡见 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: विजय एफएम 101.6
3: हेलो
4: म हजुरको बैंकबाट बोलेको तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
3: हुन्छ पठाउँछ है ए नानी छोरी
5: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
5: ल हेलो भन्नुस् त
4: हेलो हजुर
5: हजुर
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल म किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
7: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
8: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
7: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
8: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
9: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9850774503 र 9851984503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नाम से विलेन, काम से हीरो।
1: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-5934।
6: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
9: घरै उज्यालो।
10: हेलो, यता यता, म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
11: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 24437।
1: पहिले दिउँसोको 2 बज्यो।
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
3: जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
0: जापान, युके, अस्ट्रेलिया, क्यानाडा, युएसए, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538094, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 9857082693, 9857082693।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊँ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
8: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
7: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
8: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: ए ल ल, जाऊ जाऊ जाऊ।
9: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 9861224437।
8: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: जन्म मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
11: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोपको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट, नवलपरासी। फोन 0785012626, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार,
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
5: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 456 66 119 र 98 071 68 139।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तँलाई जान्दछन् पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग, आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98550-54934।

0: गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
6: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
6: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
9: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550 74503 र 98511 84503।
12: तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
13: विजय टाइमचे।
12: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612 20437।
14: अहिले दिउँसोको 3 बज्यो।

0: FM 101.9 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यहीँ गएर हुन्न र
6: ल ल गएर तुरन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
9: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
10: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
9: भयो दाइ

0: दस मिनट सा।
1: नमस्ते डॉक्टर साहब।
2: नमस्ते बासनुस ना बानुस ता क्यों?
1: हिनुस ना डॉक्टर साहब मेरे बच्चा राती राम रसंग नींद आऊँ ना पनी सकता ही ना बेला बेला में उठ सा डराऊँ सा टाऊ को दुखियो बन सा क्यों करने वाला?
2: यह उपयोग नहीं तो एक चुटी तो ले रहूँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन।
2: हेर्नुस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
8: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
6: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
2: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला जान्दछैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
9: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
9: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
10: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
11: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला जान्दो सुनार पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जे पनि भइहाल्यो तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
5: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
8: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
7: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
9: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 परासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
10: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
11: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान्थ्यो।

0: विद्युत सेवा प्राली लाइन सुख आनंद मार्ग चितवन मोबाइल 98550 5094 34।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
6: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
9: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
8: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
9: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0056-13-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
10: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
11: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
12: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
10: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
13: सर्जरी सम्बन्धी सेवा,
10: हाड जोडी सम्बन्धी सेवा,
13: स्त्री तथा प्रसूति रोग सेवा,
10: बाल रोग सेवा,
13: न्युरो सर्जरी सेवा,
10: न्युरो साइकेट्रिक सेवा,
13: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ECG, EEG, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
12: थप जानकारीको लागि सम्पर्क MPI नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 0056-525-514 र 525-517।
14: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: विवाह पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
15: अहिले साँझको 5 बज्यो।

0: बोल न प्लीज
1: अहिले झट्टारो दिन्छु अनि फेरि
0: त्यसो भए आऊ न त बस
1: तिमी नै बस ल
2: बुझन यो मनको कुरा बुझन
1: है

0: किन सताको
1: हे
0: उसो भए गुर्खाको

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 056-35-8894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 078-50-12-94 मोबाइल 98-029-33-8994
5: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: ए पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555-5934।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
12: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: मिठो भाका सँगसँगै कार्यक्रम रमाइलो साँझको बसाई लिएर हामी उपस्थित भइसकेका छौँ। प्राविधिक मित्र अरुण घिमिरेको साथमा आवाजबाट भने म तपाईँहरूकै सुख दुःखको साथी श्री माया गहामगर। आफन्त मित्रहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, आफ्नै कामधन्दामा व्यस्त हुनुहुन्छ होला। आफ्नै कामधन्दामा व्यस्त हुँदा हुँदै पनि कार्यक्रम रमाइलो साँझ कतिखेर आउँछ भनेर प्रतीक्षा गरेर बस्नुभएको थियो होला। तपाईँहरूको त्यो प्रतीक्षाको घडीलाई मेट्ने गरेर हामी उपस्थित भइसकेका छौँ। तपाईँहरू पनि आउन सक्नुहुनेछ। विजयएफएम 101.6 को फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट तपाईँलाई आफूलाई मनपर्ने लोकभाका रोजाइमा पारेर साथीभाइ लाई सम्झना समर्पण छोड्न सक्नुहुनेछ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0785010106 लाइन भएर पनि आउन सक्नुहुनेछ भन्दै थिएँ। यतिखेर भने हाम्रो फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, उहाँसँग मिठो कुराकानी गरौँ। हजुर नमस्कार।
1: हजुर नमस्कार श्रीमाजी, आरामै हुनुहुन्छ?
0: आहा, हामी एकदमै ठिकठाक छौँ नि। हजुरलाई कस्तो छ?
1: मलाई ठिकै छ भन्नुपर्छ।
0: आहा, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म गैडाकोट 5 सलिना पोखरेल बोल्दैछु।
0: गैडाकोट 5 सलिना पोखरेलजी बोल्नुभयो है?
1: हजुर।
0: के छ हाम्रो सलिनाजीको खबर, नयाँ नौलो खबर के छ सुनाउनुहोस्।
1: केही छैन, ठिकै छ।
0: अहिलेसम्म ठिकठाकै छ है?
1: हजुर।
0: ल पक्कै पनि आज भने हाम्रो सलनाजीको रोजाइमा भएको एउटा मिठो भाका हामी सुन्छौँ। पक्कै पनि रोजाइमा पार्नुभयो होला?
1: हजुर।
0: ल साथीभाइहरूलाई सम्झनुहोस् गीत मार्फत।
1: सर्वप्रथम हजुरलाई र प्रविधि संयोजनलाई अरुणजीलाई र मेरो साथीहरू भन्नुपर्दा चाहिँ दिलसा राई मुखिया, कमला मुखिया, सिर्जना मुखिया, आशिष नयन, रोशन पुलाङ राई, चन्द्र बस्नेत, ओमबडी सापकोटा, सरोज सिन्झाली, प्रकाश गुरुङ, ओमबडी मती मगर, भानु सापकोटा, प्रतिज्ञा सापकोटा र यतिखेर रेडियो सुन्दै गर्नुभएका सम्पूर्णलाई भन्दै
0: हुन्छ। नमस्कार, बाई बाई। गैडाकोटदेखि आउनुभएको थियो हाम्रो सलनाजी, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। उहाँको विदाईपछि अर्को मित्र आउनुभएको छ। हजुर नमस्कार। हजुर, हामी एकदमै ठिकठाक छौँ नि। तपाईँलाई कस्तो छ? हजुर, हाम्रो एकदमै भइसक्यो भन्नुपर्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेमप्रसादजी है, के छ हाम्रो हेमप्रसादजीको खबर
2: सुनाउनुहोस्।
0: हाम्रो एकदमै ठिक छ। तपाईँको हुन्छ नि यो फोनमा चाहिँ अलि डिस्टर्बेन्स आइरहेको छ, किन होला है? हजुर, हामी एकदमै ठिक छौँ हेमप्रसादजी। अब हामी एउटा मिठो भाका सुन्दैछौँ, तपाईँ पनि भाका मार्फत साथीहरूलाई सम्झनुहोस्।
2: अनि सरको लागि अनि विजयएफएम सम्पूर्ण सर मेरा बाजे साथीहरूको लागि अनि सारु अम्बरी सापकोटा, देवेन्द्र सापकोटा, आशिष नयन बस्ने, मुरहरी कोइराला, काजीराम नेपाली, शङ्कर परियार लगायत हेमप्रसाद पाण्डेहरूलाई चिन्ने नचिन्ने सबैको लागि मेरा।
0: हजुर, छुट्टिन्छौँ, बाई बाई।
2: नमस्ते।
0: गैडाकोट एकदेखि आउनुभएको थियो हाम्रो हेमप्रसाद पाण्डेजी, उहाँसँग पनि छोटो मिठो कुराकानी भइसकेको छ। तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा। तपाईँहरूको ठाउँतिरको जानकारी साथसाथमा आफूलाई मनपर्ने भाका रोजाइमा पारेर आफ्नो मनपर्ने मान्छेलाई सम्झन सक्नुहुनेछ भन्दै थिएँ। अर्को मित्र आउनुभएको छ। हजुर नमस्कार।
3: हेलो दिदी, नमस्ते।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: खोटाङबाट सायामा।
0: खोटाङदेखि हाम्रो सायामाजी बोल्नुभयो है?
3: हजुर।
0: के छ हाम्रो सायामाजीको र खोटाङतिरको खबर?
3: मेरो सबै ठिकै छ।
0: सबै ठिकठाक छ है? हामी एउटा मिठो भाका सुन्दैछौँ सायामाजी, भाका मार्फत साथीहरूलाई सम्झनुहोस्।
3: हुन्छ, फर्स्टमा त हजुरलाई अब बस्ने सँगसँगै मेरो इन्जोय गर्नु होला भन्छु, अनि त्योहरू सम्झिनु पर्दा यात्री सरु, नम्रता राई, हरियम रुबी, एक्सन विराज, आशिष नायन, पूर्ण बहादुर सुलुङ, कुमार पर्जा, सागरपुरमा शेखर प्रसाद दाई जति पनि साथीहरूलाई अलिक सुनेर बस्नुभएको छ सम्पूर्णलाई भन्दा बाई बाई
0: हजुर नमस्कार बाई बाई सायमाजी आउनुभएको थियो खोटाङदेखि उहाँको विदाईपछि अर्को मित्र पनि आउनुभएको छ भन्नुभएको छ हाम्रो अरुणजीले अरुणजीले भने फटाफट कल रिसिभ गर्नुभएको छ हजुर नमस्कार
4: नमस्ते हजुर
0: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
4: म यता मोरङबाट रत्नबहादुर थापा बोल्दैछु हजुर
0: मोरङबाट हाम्रो रत्नबहादुरजी है
4: हजुर
0: के छ हाम्रो रत्नजीको खबर अनि मोरङतिरको
4: खबर पनि ठिकै छ मोरङतिरको चाहिँ अलिकति अब मौसमको कुरो गर्नुपर्दा चाहिँ एकदम गर्मी छ है आज तिन दिन भयो एकदम गर्मी छ पानी पनि खासै काम दिने खालको गरेको छैन
0: भनेपछि गर्मी निकै बढेको छ है ल आफ्नो आफ्नो अनि आफ्नो र आफ्नो परिवारको चाहिँ धेरै स्वास्थ्यको ख्याल गर्नु होला यो गर्मी मौसममा पक्कै पनि अनि हाम्रो रत्नजीले चाहिँ दिनभरिको समय के गर्नुभयो कसरी बिताउनु भयो
4: म त आज दिनभरिको समय भनौँ न हजुर म धानमा पानी लगाएर होइन एकदम घरमा छुइनँ अब यता खेतीतिरै छु अब कार्यक्रम पक्कै आउँछ भन्ने अब थाहा अब मैले फोन डायल गर्न थालेको फोन पनि लाग्यो खुसी छु भन्नुपर्छ
0: ल हामीलाई यसै गरी माया गर्नु होला कहिले पनि माया नमार्नु होला है त रत्नजी
4: ए हजुर माया मार्ने हुँदैन नि हजुर अब म घरमा भएको बेला अब फेसबुक लाइभबाट सुन्ने होइन अब कार्यक्रमको अघिभरि अब फोन लगाउने अब कहिले लाग्छ अब हजुरहरूसँग बोल्न पाइन्छ अब कहिले लाग्दैन यस्तै त हो नि हजुर अब धेरै अब साथीभाइहरूले फोन गर्नुहुन्छ होइन
0: पक्कै पनि ल अनि आज रत्नजी हामी एउटा मिठो निकै नै मिठो भाका सुन्दैछौँ भाका मार्फत साथीहरूलाई सम्झनुहोस् तपाईँ पनि
4: हुन्छ अब मैले साथीभाइ सम्झिनु भन्दा नि अगाडि त हजुरलाई अनि हाम्रो टेक्निसियनमा हाम्रो अरुण सर हुनुहुन्छ होला
0: हजुर पक्कै पनि
4: हाम्रो अरुण सरलाई पनि मैले दुईदेखि नम्बर भन्न चाहन्छु अनि त्यसै गरेर जन्मदिन मनाउने क्रममा हुनुहुन्छ हाम्रो धनकुटातिर हुनुहुन्छ हरपल रोशनी अनि राजवान्तवा अनि हाम्रो अमित अनन्त सुनवार तिनैजना दिनको अग्रिम शुभकामना अनि साथीहरू हुनुहुन्छ हाम्रो गगन तेरो थुमी कान्छा मनको साथी जीवन कार्की अनि हाम्रो भरतपुर चितौँतिर हुनुहुन्छ प्रकाश गुरुङजी हुनुहुन्छ अनि हाम्रो मुरली प्रसाद कोइराला उन्मनी कापकोटा अनि प्रकाश गुरुङ हुनुहुन्छ भैयालुङ्गो काजीराम नौपानी अनि आदरणीय हाम्रो कुमार ब्रातोकी हुनुहुन्छ अनि हुनुहुन्छ हाम्रो श्रीराम दाल इलामतिर हाम्रो स्काई नवीन दिल्सा राई चकुली गीता लिम्बू कमला मुखिया सिर्जना मुखिया मुना मुखिया अनि बहिनी मन्जु थापा हुनुहुन्छ अनि हाम्रो हरपल रोशनी भैयाल्डो मुना लिम्बू बिमला याम्फो हाम्रो दिलुस्तानी याम्फो अनि कुमारी युयाङ हुनुहुन्छ सानोभन सरस्वती श्रेष्ठ अनि हाम्रो शङ्कर ढकाल युवराज पोखरेल लगायत अब सम्पूर्ण साथीहरूलाई
0: हजुर नमस्कार बाई बाई मोरङदेखि आउनुभएको थियो हाम्रो रत्नबहादुर थापाजी उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ अब भने हामी भाका सुन्नुभन्दा अगाडि हामी सन्देश पनि लिन पर्छ भन्नुभएको छ हाम्रो अरुणजीले हामी सन्देशतर्फ लागौँ कमल श्रेष्ठजी लेख्नुहुन्छ हेलो हजुर नमस्कार भन्नुभएको छ नमस्कार कमलजी म तिन्जुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ पक्कै पनि यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा मनोज भुजेल छुच्ची आरती लिम्बू लोकेन लिम्बू राजन खतिवडा चित्र योगी कार्की सुशीला सरला राई मिडिया प्रेमी निर्मला वनेम पूजा लिम्बू फुलमाया लगायत सबैजनालाई सुनाउन चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ हाम्रो कमलजीलाई मिठो सन्देशको लागि कोही मित्र आउनुभएको छ हो अरुणजी छैन है हामी एउटा मिठो भाका सुन्छौँ र त्यसपछि तपाईँहरूको सन्देश लिएर हामी फेरि पनि उपस्थित हुने नै छौँ

0: FM 101.5।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोट, नवलपुर।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
8: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
9: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।

0: पालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
4: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
4: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
5: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
6: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विजय तान्छे।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612024437।
10: अहिले साँझको 6 बज्यो।

0: छोटो व्यापारिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ। हामी कार्यक्रम रमाइलो साँझको बसाइमा छौँ। तपाईँहरूसँग मिठो कुराकानी साथसाथमा तपाईँहरूले माया गरेर पठाउनु भएका सन्देशहरू वाचन गरिराखेका छौँ। यतिखेर भने कोही मित्र आउनु भएको छ हाम्रो फोन लाइनमा, उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङबाट हाम्रो नम्रताजी है।
1: हजुर,
0: के छ हाम्रो नम्रताजीको खबर सुनाउनु, सञ्चारमा हुनुहुन्छ? हाम्रो पनि एकदमै ठिकठाक छ भन्नुपर्छ नम्रताजी। खोटाङतिर मौसम कस्तो छ अहिले, पानी परेको छ के छ? भनेपछि निकै गर्मी छ है। ल, गर्मी निकै बढेको छ, आफ्नो स्वास्थ्यको धेरै ख्याल गर्नु होला नम्रताजी। अनि आजको दिनभरिको समय कसरी बिताउनु भयो, दिनभरि के गर्नुभयो? गरासी काममै बिताउनु भयो है। ल, हामी आज कार्यक्रममा रहेर एउटा मिठो भाका सुन्छौँ नम्रताजी, साथीहरूलाई सम्झन सक्नुहुनेछ। धेरै धन्यवाद। हजुर नमस्कार, बाई बाई। नम्रताजी आउनुभएको थियो खोटाङदेखि, उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। तपाईँ पनि कार्यक्रम हेर्दै अनि सुन्दै हुनुहुन्छ भने हामीलाई सन्देश अथवा फोन कल गर्न सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ। भन्दै यतिखेर भने हाम्रो स्वर्णिम राईजी लेख्नुहुन्छ, गुड इभिनिङ सिस भन्नुभएको छ। गुड इभिनिङ स्वर्णिमजी। राज कालीकोटेजी लेख्नुहुन्छ, गुड इभिनिङ मि झापाली हिरो राज कालीकोटे बिरतामोड झापा जस्ट नाउ युएई मिस यु अल भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो सम्झना छ हाम्रो राज कालीकोटेजीलाई। अर्को साथी राज घले मगरजी लेख्नुहुन्छ, हेलो नमस्ते, जोडले सुनिरहेको छु भन्नुभएको छ। धन्यवाद राजजी। उदयपुर घर घर भई हाल चाहिँ भारतबाट भन्नुभएको छ। पक्कै पनि आज जन्मदिन मनाउने साथी सानो माया शेर्पालाई जन्मदिनको अनमोल शुभकामना भन्नुभएको छ। धेरै धन्यवाद भन्दा पनि हाम्रो तर्फबाट पनि जन्मदिनको हाम्रो सानो माया शेर्पाजीलाई धेरै धेरै शुभकामना छ। उत्तरोत्तर प्रगतिको पनि कामना गर्न चाहन्छौँ। अब बस्ने गीत सुनाउनु पर्दा विशेष गरी विवश कुलुङ पृथक बुनो अमिना सुनवार सिम्पल सरिना मिट राज विरही काइन्डा शमशेर लिम्बू छत्र याम्फु सागर पुमार राई दाई रोशन फुलहाङ राई पवन श्रेष्ठ अभागी रमिला बान्तवा राई तिलक विष्ट आशिष नयन बस्नेत सहयात्री उमेश अन्जान राई इत्रम चौधरी लगायत सबै सबैजनालाई सुनाउन चाहन्छु भनेर धेरैजनाको नाम लिनुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ हाम्रो भावनाजी, हेलो नमस्कार सिस भन्नुभएको छ। नमस्कार भावनाजी, म पनि सुन्दैछु इन्डियाबाट, हो मिस यु अल भन्नुभएको छ। हाम्रो तर्फबाट पनि मिठो सम्झना छ। अर्को साथी लेख्नुहुन्छ, हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म पास्टर हिलिङ्ग सात घर भई हाल फिदिम चार डब्लुबाट शुक्रराज रसाइली निर्दोष हो भन्नुभएको छ। पक्कै पनि हाम्रो राजजीलाई हाम्रो तर्फबाट मिठो सम्झना छ। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू जीवन सहयात्री कमला रसाइली प्रेमकला आचार्य डिकेन्द्र अरुणा गोपाल भाइ मनिषा शेर्पा गगन तेरथुमे सुमे लिम्बू सन्चमाया केरुङ तारा शङ्कर विनिता दाहाल सुवेदी लगायत सबैजनालाई सुनाउन चाहन्छु भनेर धेरैजनाको नाम लिनुभएको छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ हाम्रो सुरेशजी लेख्नुहुन्छ, नमस्ते दिदी, म सुरेश तामाङ चितवनबाट आज मलाई खोली खोली कराइरहने भन्ने गीत बजाइदिनु होला है भन्नुभएको छ। हामी समय मिलेसम्म अवश्य पनि बजाउनेछौँ यो गीत समर्थ यो गीत मार्फत सम्झनु पर्दा विशेष गरी हजुरलाई अनि प्राविधिक मित्रलाई साथीहरू रवित विकास विक्रम ज्ञानकाजी र अन्तिममा मलाई सुरेश तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु बाई बाई भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो सुरेश तामाङजीलाई पनि मिठो सन्देशको लागि। यतिखेर भने हामी एउटा मिठो भाका सुन्दै सुन्छौँ भन्दै थिएँ कोही साथी आउनुभएको छ। हजुर नमस्कार।
1: हेलो नमस्कार।
0: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? ओमणिजी के छ हाम्रो ओमणिजीको खबर? गीत कुन गीत भन्नु त हामी मिलेसम्म बजाउनेछौँ।
1: यसो गर्नु न परेश राई र अनि अन्जु पन्त भनेर सर्च गर्नु। तिन पाने रक्सी चाखम न भन्ने छ सङ्गले गर्नुहोस् न।
0: ल हामी मिलेसम्म भ्याएसम्म खोजी खोजी भए पनि बजाउनेछौँ है त। ल पक्कै पनि। ओमणिजी अनि खाजा नास्ता खाइसक्नु भयो?
1: खाजा त भइसक्यो भनौँ। म त अब धेरै जसो चिया नै पिउँछु के अरे दिउँसो। खाजा चाहिँ म त्यति खाँदिनँ हजुर। म चाहिँ अब एकछिन पछि खाना नै खाइन्छ 7:30 बजे।
0: हजुर पक्कै पनि। अनि आजको दिनभरि कसरी बिताउनु भयो?
1: आज म घर अब म त प्रायः मिडियामै हो अनि घरै यताउता यसो नाति छ सानो भुल्ने हल्का फुल्का डायरीहरू गइन्छ यताउता त्यस्तै त्यस्तै भनौँ है त।
0: हजुर पक्कै पनि। अनि अब बस्ने मिठो भाका मार्फत साथीहरूलाई सम्झनुहोस्।
1: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झने अनि त्यस्तै गरेर अनि हाम्रो फोन उठाउनुहुने मित्रको लागि अनि हाम्रो अरुण घिमिरेजी कता हराउनु भयो उहाँको लागि राजेन्द्र श्रेष्ठजी हुनुहुन्छ अनि हाम्रो अम्बिका लम्चालाजी पनि हुनुहुन्छ अनि हाम्रो रेडियो विजय एफएम हल स्टार्टिङ पनि हुन चाहन्छु। त्यसै गरेर साथीहरू भन्नुपर्दा सलिना पोखरेल मुना राई लिम्बू बिमला एम फौसुङ्गी लिम्बू सरोज सिंह जाली मुति मौलाजी राम नेउपाने प्रकाश गुरुङ आशिष नयन गगन तेरथुमे कन्था चन्द्र बस्नेत रत्नबहादुर थापा मुरारी कोरा पश्चिम चितवन पार्वतीपुर भन्दै म हजुरको सबैबाट बिदा हुन्छु। हस्त नमस्कार है त।
0: हजुर नमस्कार बाई बाई। ओमणि सापकोटाजी आउनु भएको थियो उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ। तपाईँ पनि आउन सक्नुहुनेछ 078-50-16-06 लाइन भएर आफ्नै उकाली ओह्राली अनि फन्ज्याङ चौतारी गरिरहँदा हामीले गुनगुनाइने मिठा भाकाहरू हामी बजाउने गर्दछौँ। तपाईँहरू फोन डायल गर्दै गर्नुहोला। यतिखेर हामी मिठो भाका सुन्छौँ। तपाईँहरू कार्यक्रम छोडेर कतै नजानुहोला है त।

हाँ ओम मणिजीले रोज्नु भएको यो निकै नै मिठो भाकापछि फेरि पनि उपस्थित भइसकेका छौँ। यतिखेर भने हामी सन्देश पढ्नतर्फ लाग्छौँ। अन्जान थुलुङजी लेख्नुहुन्छ, नमस्ते, म अन्जान थुलुङ युएईबाट भन्नुभएको छ। धेरै धन्यवाद छ अन्जानजी, सबैमा धेरै सम्झना अनि धेरै माया भन्नुभएको छ। हाम्रो तर्फबाट पनि अन्जानजीलाई धेरै माया छ। सदा माया गर्ने साथीहरू डियर बेस्ट टु मगर्ने हिर्सु चामलिङ राई, पवित्र राई, एल्सना खुलुङ राई, छोरी चामलिङ अम्बिका राई, सिम्पल सरिना, करिश्मा राई, सुस्मिता लिम्बू, अनिता नाथोक, यशोदा निकिता मगर, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा लगायत सबै सबैजनालाई मिठो सम्झना छ है मेरो तर्फबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ हाम्रो अन्जानजीलाई मिठो सन्देशको लागि। अर्को साथी लेख्नुहुन्छ, हाम्रो अर्जुन याखाजी लेख्नुहुन्छ, दर्शन सेवा सिस्टर भन्नुभएको छ। दर्शन अनि सेवा हाम्रो अर्जुनजीलाई हाम्रो तर्फबाट पनि। म यता शङ्खुवा सेवा धर्मदेवी दुई तामाफोकबाट अर्जुन याखा, मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ। धेरै धन्यवाद छ मिठो सम्झना अर्जुनजी हाम्रो तर्फबाट पनि। अर्को साथी लेख्नुहुन्छ, मिना गौतमजी लेख्नुहुन्छ, नमस्कार भन्नुभएको छ। हाम्रो मिनाजीलाई हाम्रो तर्फबाट पनि नमस्कार अनि मिठो माया छ। प्रणीप एक्खाजी लेख्नुहुन्छ, हेलो सेवा, गुड इभिनिङ सिस्टर भन्नुभएको छ। गुड इभिनिङ प्रणीपजी, म पनि सुन्दैछु है शङ्खुवा सभा दुई धर्मदेवी दुई तामाफोकबाट प्रणीप याखा भन्नुभएको छ। धेरै धन्यवाद छ हाम्रो प्रणीपजीलाई पनि यो मिठो सन्देशको लागि। अब पनि हामी अरुणजी एउटा मिठो भाका सुन्छौँ र भाकापछि फेरि पनि उपस्थित हुने नै छौँ। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला।

फुलहरू एउटालाई है जोबन एउटालाई भने जस्तै हामी जोबन चाहिँ एउटालाई नै दिनुपर्छ। यो निकै नै मिठो पछिल्लो समय निकै नै लोकप्रिय बनेको यो मिठो भाका सुनिसकेका छौँ, तपाईँलाई पनि पक्कै पनि मन पर्यो होला। यतिखेर भने हामी कार्यक्रम रमाइलो साँझमा छौँ, तपाईँ पनि आउन सक्नुहुनेछ 0878504106 लाइनमा भएर भन्दै थिएँ। यति बेला भने हामी कार्यक्रमको अन्तिममा पनि आइसकेका छौँ। साथीहरूले सन्देश पठाउनु भएको छ, हाम्रो सृजना मुखियाजी लेख्नुहुन्छ हेलो गुड नाइट सिस भन्नुभएको छ, गुड नाइट। हाम्रो तर्फबाट पनि हाम्रो सृजनाजीलाई मिठो सम्झना अनि धेरै धेरै माया भन्दै अब पनि कार्यक्रमबाट छुटेर पनि जानुपर्छ भन्नुभएको छ हाम्रो अरुणजीले। यति बेलासम्म सुनेर साथ दिनुभयो, यति धेरै माया गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। गुड इभिनिङ सिस, मिस यु अल भन्नुभएको छ हाम्रो राईजीले। हाम्रो तर्फबाट पनि मिठो सम्झना राईजीलाई भन्दै अब भने छुटेर जानुपर्ने हुन्छ। भोलिको बसाइमा हाम्रो भेट फेरि पनि हुने नै छ भन्दै मलाई एक घन्टासम्म प्रविधिमा रहेर सहयोग गर्नुहुने प्राविधिक मित्र अरुण घिमिरेजीलाई धेरै धेरै धन्यवाद भन्दै भोलिको बसाइमा फेरि भेट हुने बाचाका साथ म पनि बिदा हुन चाहन्छु। नमस्कार, शुभ साँझ।

0: Ať se je ta smlavca.
1: No hej, ma aipunghe. Sarpanle darsiko biramile bistarai aganma lyaunu paye hunthyo.
2: Ekai chhin hai. Hami sahayog garera lyaudai chhau. Baru motorcycle farkaera rakhdai garnus na.
1: Huncha huncha. Lo biramile bistarai mero pachhadi basaunus. Ani ekjanale biramile samatera basnus. Upchar kendra samma puryauda birami biyosh hunna sakne bhayekole pachhadi bata samatera basnu parne ho.
3: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी. तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ.
1: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ. कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन्. सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ.
2: तपाईँहरू जाँदै गर्नुहोस् है, म ढोका लाएर आइहाल्छु.
1: ल, उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है. सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ.
3: फोटो मेरो मोबाइलमा छ, अहिले हामी गइहालौँ, नत्र ढिलो हुन्छ.
4: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस्. बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्. सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ, नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ, जीवन रक्षा गरौँ.
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ.
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश.
7: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला. तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ. बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश.
8: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट.
9: बगैचा एडभेन्चर रिसोर्ट
8: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित. बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
9: बगैचा एडभेन्चर रिसोर्ट
8: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने. हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ.
9: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर. मोबाइल नम्बर 98570826693 98570826693.
10: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना. जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ. अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर.
0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
11: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
12: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यहाँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
13: मेरो तोलाकान्त सेना, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 9 34,

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्रीधर उपाध्यायको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। पठन संस्कृति अभियानको 21 औं श्रृङ्खला भोलि विजय विकास स्रोत केन्द्रमा हुँदै मुख्य वक्ताको रूपमा साहित्यकार गायत्री श्रेष्ठ आउँदै जेएनजी आन्दोलनमा कागजात नष्ट भएपछि गैंडाकोटमा भूमिहीनका लागि भदौ 9 गतेभित्र पुनः निवेदन दिन आग्रह। मुगलिन मलेखु सडक स्तरोन्नतिको काम 3.5 वर्षमा 46% मात्रै सम्पन्न। भरतपुरका बस्तीमा बच्चा सहितको चितुवा देखिएपछि स्थानीय त्रसित। प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवलाई पक्राउ गर्न अदालतले बाटो खुलायो। र मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले पैदावार काट आवश्यक भए निवेदन दिन आग्रह। देशभर आज राति पनि वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको पूर्वानुमान।
1: नन्दन सामुदायिक वन उपभोक्ता समूहको सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। नन्दन सामुदायिक वन उपभोक्ता समूहको यही साउन 19 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता नवीकरण तथा वन पैदावार माग निवेदन यही साउन 20 गतेदेखि भदौ 15 गतेसम्मका लागि खुल्ला गरिएको बेहोरा सम्पूर्ण उपभोक्ता सदस्यहरूमा जानकारी गराउँदछौ। अनुरोधक अध्यक्ष एवं श्री नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नगरपालिका वडा नम्बर 6, 8 र 9 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
6: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सदस्यता नवीकरण तथा वन पैदावार माग सम्बन्धी सूचना। श्री नारायणी सामुदायिक वन उपभोक्ता समूहको कार्य समितिको बैठकको निर्णय अनुसार वार्षिक नवीकरण र वन पैदावार माग निवेदन 2083 भाद्र 15 गते भित्र कार्यालय समयमा उपस्थित भई निवेदन दिनुहुन सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं श्री नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 6, 7 र 9 परिवार नवलपुर।
0: विजय खबरमा अब खबर विस्तारमा। सामुदायिक रेडियो विजय एफएम 101.6 को आयोजनामा सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको 21 औं श्रृङ्खलामा साहित्यकार गायत्री श्रेष्ठ सहभागी हुनुहुनु भएको छ। इलाममा जन्मिनु भएको श्रेष्ठ लामो समयदेखि चितवनमा रहेर नेपाली साहित्यमा योगदान दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त सहप्राध्यापक श्रेष्ठले समालोचना, कथा, कविता, गीत, नियात्रा तथा शैक्षिक र सांस्कृतिक लेखनमा कलम चलाउँदै आउनु भएको छ। उहाँका विभिन्न समालोचनात्मक कृति, गीत सङ्ग्रह र नियात्रा सङ्ग्रह प्रकाशित रहेका छन्। साहित्य क्षेत्रमा योगदान पुर्याए बापत श्रेष्ठले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ। विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार पठन संस्कृति विकास र पाठक स्रष्टाबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कार्यक्रम श्रावण 30 गते शनिबार बिहान 11 बजे विजय विकास स्रोत केन्द्रमा सुरु हुनेछ। भूमि समस्या समाधान समितिले गैंडाकोट नगरपालिका क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुनः निवेदन दिन 21 दिने सूचना जारी गरेको छ। विगतमा गठित आयोगले प्रकाशित सूचना अनुसार म्यादभित्र परेका निवेदनहरू जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएपछि पुनः निवेदन माग गरिएको हो। जिल्ला समितिको निर्णयअनुसार जग्गा प्राप्तिका लागि इच्छुक व्यक्तिले समितिले तोकेको ढाँचामा साउन 19 गतेदेखि भदौ 9 गतेभित्र सम्बन्धित वडामा तोकिएका स्थानमा खटिएका लगत संकलक वा वडा कार्यालय मार्फत फारम बुझाउनु पर्नेछ। पुनः निवेदनसँग परिवारका सदस्यहरूको नागरिकता, नाबालकको जन्म दर्ता, पासपोर्ट साइजको फोटो, परिचय पत्र, विवाह दर्ता, वडा सिफारिस, विद्युत तथा पानीको बिल, बहाल बिटौरी रसिद, आवश्यकता अनुसार जग्गा धनी प्रमाण पूर्जा, बसाई सराई, ब्याङ्क तथा सेयर विवरण लगायतका कागजात संलग्न गर्नुपर्नेछ। थप जानकारीका लागि भदौ 8 गतेभित्रै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न समेत समितिले अनुरोध गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मुगलिन मलेखु सडक स्तरोन्नतिको काम 3 वर्ष 6 महिनामा 46% मात्रै सम्पन्न भएको छ। नागढुङ्गा मुगलिन सडक आयोजनाको तेस्रो प्याकेज अन्तर्गत 38.86 किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ। आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हालसम्म 18 किलोमिटर सडक कालोपत्रे भइसकेको छ। सडक खण्डमा रहेका 6 पुलमध्ये 4 काम अन्तिम चरणमा पुगेको छ भने 2 पुलको स्ट्रक्चर निर्माण भइरहेको छ। घर रुख तथा विद्युत पोल स्थानान्तरण, नक्साङ्कनमा भएको परिवर्तन, निर्माण सामग्रीको अभाव र बिटुमिन नपाउँदा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ। साथै निर्माण कम्पनीले कालोपत्रीका लागि 2 अस्फाल्ट प्लान्ट सञ्चालन गर्न नसक्दा पनि प्रगति प्रभावित भएको जनाएको छ। 4.80 करोड 59 लाख रुपियाँ लागतमा निर्माण भइरहेको सडकको काम बर्सात सकिएपछि तीव्र बनाइने आयोजकले जनाएको छ। भरतपुरका बस्ती आसपास बच्चासहित चितुवा देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार माउ चितुवा बच्चालाई बाघ तथा अन्य चितुवाबाट जोगाउन बस्तीतर्फ आएको हुन सक्ने अनुमान गरिएको छ। यस क्रममा अविनाश पोल्ट्री फार्मको झाडीबाट एउटा चितुवाको बच्चालाई नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मा लगाइएको छ। माउ चितुवा भने अर्को बच्चासहित बस्ती आसपासमै रहेको बताइएको छ। चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले ड्रोन, सिसी क्यामेरा, केज ट्र्यापिङ तथा लेग ट्र्याप प्रयोग गरिरहेको जनाएको छ। चितुवा रुख चढ्न सक्ने भएकाले नियन्त्रणमा लिन कठिन हुने प्राविधिकहरूले बताएका छन्। बस्तीलाई सुरक्षित बनाउन नियन्त्रणको प्रयास जारी रहेको वन कार्यालयले जनाएको छ। उच्च अदालत तुलसीपुर भुटौल इजलासले प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवलाई पक्राउ गर्न बाटो खुला गरिदिएको छ। न्यायाधीशद्वय मिलन कुमार राई र ओम प्रसाद अर्यालको संयुक्त इजलासले यादवले दायर गरेको रिटमाथि सुनवाई गर्दै यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। प्रहरीले यादव विरुद्ध पक्राउ अनुमति मागेपछि नवलपरासी जिल्ला अदालतबाट साउन 20 गते पक्राउ अनुमति प्राप्त गरेको थियो। त्यस विरुद्ध यादवले उच्च अदालतमा रिट दायर गरी पक्राउ रोक्न माग गर्नुभएको थियो। अदालतले प्रहरी कार्यालयबाट प्रस्तुत लिखित जवाब तथा अनुसन्धानसँग सम्बन्धित कागजात अध्ययन गर्दै नियम बमोजिम गर्न आदेश दिएको हो। आदेशसँगै यादवलाई पक्राउ गर्न प्रहरीका लागि कानुनी बाटो खुला भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
10: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612240437।
14: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाण पत्र, चालू आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
16: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
17: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
14: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
18: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
16: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाली कम्युनिस्ट पार्टी वडा कमिटी गैंडाकोट 8 ले विपदले क्षति पुर्याएको परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ। स्थानीय गोपाल परिवारको निवासमा खाद्य सामग्री वितरण गरिएको वडा कमिटी सचिव फुलबहादुर लामाले जानकारी दिनुभएको छ। केही दिनअघि वर्षाका कारण गोपाल परिवारको घर पर्खालमा क्षति पुगेको थियो। वडा इन्चार्ज दुर्गाजित कुँवर, वडा पार्टी कमिटी अध्यक्ष छविलाल सुवेदी, चन्द्रप्रसाद आचार्य, दुर्गा बहादुर राणा, ठाकुर प्रसाद अर्याल, प्रवीण परियार, भीम परियारले सहयोग प्रदान गर्नुभएको वडा सचिव फुलबहादुर लामाले जानकारी दिनुभएको छ। मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 1 र 2 ले वन पैदावार काट आवश्यक पर्ने उपभोक्ताबाट निवेदन माग गरेको छ। समूहको वार्षिक कार्यक्रम तथा स्वीकृत दिगो वन व्यवस्थापन कार्ययोजना अनुसार काटका लागि निवेदन माग गर्ने निर्णय गरिएको हो। समूहको श्रावण 4 गते बसेको बैठकले 2083 साल श्रावण 25 गतेदेखि भदौ 20 गतेसम्म निवेदन सङ्कलन गर्ने निर्णय गरेको अध्यक्ष हरिप्रसाद सापोटाले जानकारी दिनुभएको छ। काट आवश्यक पर्ने उपभोक्ताहरूले समूहको कार्यालयमा सदस्यता कार्डसहित उपस्थित भई तोकिएको अवधि भित्र निवेदन पेश गर्नुपर्नेछ। समूहले आफ्ना उपभोक्ताहरूलाई समयमै निवेदन पेश गर्न आग्रह गरेको छ। रोटरी क्लब अफ गैंडाकोटले 10 औं पदस्थापना समारोह आगामी भदौ समारोह भोलि आयोजना गर्ने भएको छ। क्लबले जारी गरेको कार्यक्रम अनुसार गैंडाकोटको कालीगण्डकी चौकस्थित होटल द नारायणीमा दिउँसो 4 बजे हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रोटरी डिस्ट्रिक्ट 3292 का डिस्ट्रिक्ट गभर्नर रोटरियन आइपी ढकालको उपस्थिति रहने जनाइएको छ। विजय खबरमा अब मौसमसँग सम्बन्धित खबर। देशभर आगामी 2 दिन सामान्यतया बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानका अनुसार आज राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्टाङसहित वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। बागमती, गण्डकी, कर्णाली र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। सरकारले न्यायपालिका तथा संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ तलबमान साउन 1 गतेदेखि लागू हुने जनाएको छ। नयाँ व्यवस्था अनुसार प्रधान न्यायाधीशको मासिक तलब 1,12,522 रुपियाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य तथा महान्यायाधिवक्ताको तलब 93,547 रुपियाँ तोकिएको छ। यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,640, न्यायाधीशको 84,590 र जिल्ला न्यायाधीशको 77,110 रुपियाँ कायम गरिएको छ। संवैधानिक निकायका प्रमुखले 93,547 तथा अन्य पदाधिकारीले 85,426 रुपियाँ मासिक तलब पाउनेछन्। सङ्घीय संसदका महासचिव र सचिवको तलब 84,932 र 79,290 रुपियाँ तोकिएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज प्रदेश प्रमुख नजिर मियाँ समक्ष भट्टले शपथ लिनुभएको हो। नेकपाका प्रदेशसभा संसदीय दलका नेता भट्ट एमाले र नेकपा बीचको तीन बुँदे सहमति अनुसार गठबन्धनको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो। यसअघि काङ्ग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। कुलपति तथा प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल नेतृत्वको सिफारिस समितिले मेरिटका आधारमा उहाँको नाम सिफारिस गरेको थियो। केयुबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएका बरालले जापान र न्युजिल्यान्डबाट उच्च शिक्षा तथा विद्यावारिधि गर्नुभएको छ। नेपाली काङ्ग्रेसका नेता शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको बताउनु भएको छ। आज काठमाडौँमा सुरु भएको इतर पक्षको भेलालाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेस एकताबद्ध भए कसैले पनि पराजित गर्न नसक्ने बताउनु भएको छ। कोइरालाले आफूहरूको नेता शेरबहादुर देउवा नै भएको उल्लेख गर्दै उहाँलाई बिपी कोइरालाले पश्चिमको राजकुमार भन्ने गरेको स्मरण गर्नुभएको छ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पूर्व सभापति शेरबहादुर देउवालाई गुट उपगुटभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। काङ्ग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै कोइरालाले देउवालाई सभापति भन्ने नैतिक आधार नरहेको बताउनु भएको छ। उहाँले विगतका कमजोरी स्वीकार्दै आत्मसमीक्षा र सुधार मार्फत जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभएको छ। निर्वाचन प्रहरीको पोसाक खरिदबारे सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिप्रति पूर्व सुरक्षाकर्मीका विभिन्न संगठनले आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अभिव्यक्ति अमर्यादित, तथ्यहीन र पूर्वाग्रहपूर्ण रहेको बताएका छन्। सार्वजनिक खरिदबारे प्रश्न उठाउने अधिकार समितिलाई भए पनि व्यक्तिगत आक्षेप र सुरक्षा निकायको मनोबल कमजोर पार्ने गतिविधि गर्न नहुने उनीहरूको भनाइरहेको छ। डाक्टर धवल शमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। 79 सदस्यीय केन्द्रीय समिति सहित दिएको निवेदनमा त्रिभुज चुनाव चिन्ह प्रस्ताव गरिएको छ। राणा सभापति रहने पार्टीको विधानमा 451 सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला 4,600 रुपियाँले घटेको छ। नेपाल सुनसादी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला 3,01,600 रुपियाँमा कारोबार भइरहेको छ। बिहिबार सुनको मूल्य 3,06,200 रुपियाँ रहेको थियो। यस्तै चाँदीको मूल्य प्रतितोला 90 रुपियाँले घटेर 4,660 रुपियाँ कायम भएको महासङ्घले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आएका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। पठन संस्कृति अभियानको 21 श्रृङ्खला भोलि विजय विकास स्रोत केन्द्रमा हुँदै मुख्य वक्ताको रूपमा साहित्यकार गायत्री श्रेष्ठ आउँदै जेन्सी आन्दोलनमा कागजात नष्ट भएपछि गैँडाकोटमा भूमिहीनका लागि भदौ 9 पुनः निवेदन दिन आग्रह। मुगलिन मलिखु सडक स्तरोन्नतिको काम 3.5 वर्षमा 46% मात्रै सम्पन्न। भरतपुरका बस्तीमा बच्चा सहितको चितुवा देखिएपछि स्थानीय त्रसित। प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवलाई पक्राउ गर्न अदालतले बाटो खुलायो। र मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले पैदावार काट आवश्यक भए निवेदन दिन आग्रह। देशभर आज राति पनि वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको पूर्वानुमान। अवस्थ सामुदायिक रेडियो विजयफएम 101.6 इन्टरनेट अनलाइन विजयफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्रेधर उपाध्याय बिदा हुन्छु। नमस्कार।
19: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
20: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
19: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
20: चम्किलो भएसँगै गाडीको गति पनि तीव्र छ। तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
19: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
20: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
3: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एक मात्र क वर्गको विद्यालय।
21: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
17: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
21: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
22: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
23: सदस्यता नवीकरण तथा वन पैदावार सम्बन्धी सूचना। जयश्री सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूलाई काठको आवश्यक पर्ने भएको हुँदा यही मिति 2083 भदौ 1 गतेबाट भदौ 18 गतेसम्म काठको माग फारम भरिने भएको हुँदा समयमै सदस्यता नवीकरण गरी काठको माग फारम भर्नु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट, नवलपुर।
24: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
25: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
26: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ कि।
27: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
24: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98555 5934।

0: तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले साँझको 7 बज्यो।

0: सर एउटा प्रश्न सोधौँ है
1: सोधन
0: सर यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ
1: ए कति राम्रो कुरा सोध्यो ल सुन सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा कागजहरू प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि
0: हस् धन्यवाद सर
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
3: घर घरमा भान्साघर अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ
4: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार
3: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल
5: स्वाद मात्र होइन प्रेम पस्किने
1: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन् जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश
6: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
7: कहाँ
6: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
7: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
8: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
7: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
10: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
11: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिटचिट पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
12: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले 6.5 गरेको धेरै राम्रो भइसकेको छ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509034

0: FM, 101.2 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550509 34
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
7: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
6: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
7: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि
8: ए ल ल जाऊ जाऊ जाऊ
9: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-15-04 मोबाइल 98-612-20-437
7: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
12: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप
13: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडिपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
14: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834
15: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
16: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचै जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
15: भयो दाइ
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
17: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदायको आवाज

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाबाधाम जाँदै गरेका तीन नेपाली तीर्थयात्रीको दुर्घटनामा मृत्यु। अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण खुलाउनु पर्ने, डिजिटल अभिलेख समेत अनिवार्य।
1: भोलिका दिनमा मृत्युका कारणहरूलाई रोकथाम गर्नका लागि सरकारलाई केन्द्रित भएर नीतिगत व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।
0: समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न गृहमन्त्री गुरुङको आग्रह। सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, चार मन्त्रीले लिए शपथ। कारागार सुधार र मानव अधिकारमा ध्यान दिन संसदीय समितिको सरकारलाई निर्देशन।
2: गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागबाट प्राप्त राय सल्लाह एवं सुझावलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप व्यवहारिक तथा कार्यान्वयन योग्य बनाउने।
0: रिजालको भान्सा ग्यास उद्योगलाई ठगी प्रकरणमा 2,95,000 जरिवाना। सम्पत्ति जाँचबुझ

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजय एफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजय एफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

मा आजको यो शुभ अवसरमा तपाईँ हामी यति यात्रा गरिरहेका छौँ। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्रीगणित गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल श्रावण 30 गते शनिबार, तदनुसार अगस्त 15 तारिक सन् 2026, अहिले श्रावण शुक्ल पक्षको तृतीय तिथि तृतीयको घडी बेला रहेको छ 34:33, जसको अवधि हुनेछ सायङ्कालको 7:24 सम्मको। यसै गरी पूर्वाफाल्गुनी नक्षत्र रहेको छ 2:04, यसको अवधि भने आज बिहानको 6:24 सम्मको हुनेछ। साथै शिव योग रहेको छ, कर्णमा तैतिल करण छ, यसै गरी गरक करण रहेको छ, आनन्दादि योगमा लुम्ब योग छ। सिंह राशिमा चन्द्रमाको अवस्थिति मध्याहको 12:21 मिनटसम्म रहेको छ। त्यसपछि भने कन्या राशिमा चन्द्रमाको प्रवेश हुनेछ, दिनमान 32:44 रहेको छ। सूर्योदय बिहान 5:35 मिनटमा हुँदैछ भने सूर्यास्त साँझ 6:40 मिनटमा हुनेछ। आज भगवान श्री वराहको जन्म जयन्तीको पावन दिन, यस पावन दिनमा भगवान श्री विष्णुका अनुकम्पाद्वारा सबै प्राणीमा शान्ति स्नेह सद्भाव तथा ज्ञान प्राप्ति लहर बढोस् भन्ने प्रार्थना गर्दछौँ। र यो प्रार्थना सँगै हामी शक्तिको उपासनाको सन्दर्भसँग यतिखेर जोडिँदैछौँ। आउनुहोस् सुरुमा भगवती देवीको अर्थात् शक्तिको उपासनाबाट प्रारम्भ गरिएको दिन हामीलाई शक्ति तथा ऊर्जा स्वतस्फूर्त रूपमा प्राप्त हुन्छ भन्ने कुरा तपाईँ हाम्रो अनुभवले पनि निश्चय नै बताएको छ। तसर्थ हामी यो शुभ बिहानीमा शक्तिमयी माता भगवती देवीको उपासना गर्ने क्रममा आफ्नै स्थानीय एवं शक्तिशालिनी भगवती देवी मौलकालिकाको उपासनासँग आबद्ध हुने गर्दछौँ। आउनुहोस् तपाईँलाई स्वागत गर्दछु भगवती देवीको यो उपासनामा। धर्मार्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्रदान गर्नुहुने शक्तिमयी माताको भक्तिभाव तथा स्मरणले हाम्रा दुःख दर्दहरू निवारण भएर जान्छन्। यो अनुभव भगवती देवीका उपासक भक्तहरूको वास्तविक अनुभूति हो। यसमा आस्था छ, विश्वास छ एवं सत्यता छ। आउनुहोस् तपाईँ हामी पनि यिनै सत्य वचनमा विश्वस्त बन्दै भगवती देवीको उपासना गरी कल्याण पथलाई अगाडि बढाउँ। यो पवित्र स्थल जहाँ ऐतिहासिक, धार्मिक, पर्यटकीय, त्रिकोणात्मक महत्ताले परिपूर्ण छ, त्यसैले त यहाँ हरेक दिन 1500 को हाराहारीमा श्रद्धालुहरूको उपस्थिति रहने कुरा यहाँका मूल पुजारी बताउनुहुन्छ। तपाईँ हाम्रो गन्तव्य पनि भगवती देवीको यो चरण उपासना तर्फ तय होस् हामी कामना गर्दछौँ। भगवतीको उपासना गरी जीवनमा कृतकृत्य बन्नुहोस्। यहाँलाई यो जानकारीमूलक सन्देश निवेदन गर्दै अनि भगवती देवीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ। कुनै देवी भगवती

भगवती देवीको यो भजन यहाँलाई स्वागत गर्दछ कार्यक्रममा। भक्त साधक अहिलेको यो सन्दर्भसँग जोडिनुको साथसाथै आज दुईवटा विषयलाई हामी यथासम्भव चर्चा गर्नेछौँ। एक त हामीले श्रृङ्खलाबद्ध रूपमा चर्चा गर्दै आएको विभिन्न किसिमका अध्यात्म चिन्तन उपासनासँग सम्बद्ध विषयहरूलाई सकेसम्म विज्ञानसम्मत वैज्ञानिक तरिकाबाट व्याख्यान गर्ने जमर्को गर्दछौँ। यसमा यहाँका सल्लाह सुझाव पनि हामीलाई प्राप्त भएमा हामी तपाईँको सुझावलाई सदैव स्वागत गर्नेछौँ। हामी गत प्रसङ्गमा भगवानको नाम जप किन गर्ने भन्ने सन्दर्भ कुशेरफेरलाई लिएर अगाडि बढिरहेका थियौँ र साथै आज वराह जयन्तीको दिन पनि रहेको हुनाले यी दुवै सन्दर्भलाई जोड्ने प्रयास गर्दैछौँ। सर्वप्रथम भगवान श्री विष्णुको तेस्रो अवतार वराह अवतारका सन्दर्भलाई थोरै बुझ्ने कोसिस गरौँ। जसरी अहिलेको विज्ञानले सर्वप्रथम यो संसार जलामय थियो, जलामय संसारबाट बिस्तारै बिस्तारै महासमुद्रमा त्यस्ता जलमा उत्पन्न हुने जीवाणुहरू बढ्दै बढ्दै गएर यिनैले एउटा आकार प्रकार प्रारूप लिन पुगे भन्ने उल्लेख गरिन्छ। त्यसै गरी हाम्रो शास्त्रले सृष्टिको आदिम कालमा मत्स्य अवतार जहाँ माछोका रूपमा जलमा उत्पत्ति हुने प्राणीहरूबाट संसारिक प्राणीहरूको सृष्टि भएको कुरालाई सङ्केत गर्दछ। यसै गरी पहिला जलचर प्राणीहरूको उत्पत्ति पछि जल र स्थल दुवैमा रहने उभयचर प्राणीहरूको उत्पत्ति भयो भनेर विज्ञानले जुन कुरालाई पुष्टि गर्ने प्रयास गर्दछ, त्यस्तै गरी हाम्रो शास्त्रमा पनि भगवान श्री विष्णुको दोस्रो अवतार कुर्म अर्थात् जलमा र स्थलमा दुवैतर्फ रहन सक्ने भनेर उल्लेख गरिएको कुरा विज्ञान सम्मत र सान्दर्भिक पनि देखिन्छ। यसै गरी वराह अवतार अब धरतीलाई सुरक्षित गरेर स्थलमा बढी मात्रामा बस्न सक्ने र जलमा कम मात्रामा बस्ने यसरी थलचर प्राणीहरूको उत्पत्ति भएको सन्दर्भलाई भगवान श्री विष्णुको वराह अवतार विशेषले पनि सङ्केत गर्दछ। पृथ्वीको उद्धार गर्ने अर्थात् माटोको सुरक्षा गर्ने विशेष गरी बनेलो रूप धारण गरेर पृथ्वीलाई उद्धार गर्ने रूपमा जसरी भागवतमा वर्णन गरिएको छ, यसै गरी वराह बनेल आदिको स्वभाव धरतीलाई आफ्नो धाराहरूले जोत्ने त्यसलाई आफ्नो प्रकारले मलिलो पार्ने प्रयास जसरी गर्दछन् त्यसै गरी भगवान श्री विष्णुले वराह अवतार लिएर पृथ्वीको धारणा गर्नुभयो भन्ने सन्दर्भसँग साङ्केतिक अर्थ यो पनि मिल्दछ। तर पौराणिक आख्यान अनुसार नै हेर्ने हो भने श्री विष्णुले हिरण्याक्ष दानवद्वारा जलमा डुबाइएकी जलमग्न बनाइएकी पृथ्वीलाई पाखामा अर्थात् बाहिर ल्याएर उद्धार गर्नुभएको थियो र अनि प्राणीहरूको सृष्टि भएको थियो। अन्तिममा धेरै जसो स्थलचर प्राणीहरूको उत्पत्ति भयो भन्ने सन्दर्भलाई फेरि नृसिंह आदि अवतार विशेषले पनि सङ्केत गर्दछन्। आज भगवान श्री विष्णुको तेस्रो अवतार वराह जसलाई हामी आदि वराह भनेर हाम्रा विभिन्न कुल गोत्रहरूका इष्ट देवका रूपमा पनि सम्मान गर्ने गर्दछौँ र धरतीमा पहिले निर्माण भएका ठुल्ठुला धार्मिक स्थल मध्येमा हाम्रो नेपालका प्रमुख चार धाम मध्येमा भगवान श्री वराहले अवतार धारण गर्नुभएको क्षेत्र वराह क्षेत्र यहीँबाट नै पृथ्वीको पालना गर्ने सृष्टिको आदिम कालमा वराह अवतार विशेष धारणा भएको थियो भन्ने सन्दर्भसँग पनि जोड्नु मिल्दछ। यसरी हेर्दा यसमा प्राचीन ऐतिहासिक वैज्ञानिक धेरै तथ्य र कारणहरू जोडिएका छन्। श्री विष्णुको वराह रूप धारण गरिएको वराहका रूपमा उत्पत्ति हुनुभएको क्षेत्र वराह क्षेत्र जसलाई आदिम धाम सबैभन्दा प्राचीन धामका रूपमा लिइन्छ। श्री विष्णु जगतको पालना गर्नुहुन्छ, तसर्थ विविध रूप धारण गरेर पृथ्वीलाई संरक्षण गर्नु पर्दछ। पृथ्वीको संरक्षण भएमा यहाँका विभिन्न खनिज स्रोत साधनहरू वनस्पति तथा यहाँका विभिन्न अनाज फलमूल आदिको संरक्षण हुन सक्छ। त्यसैले यी सम्पूर्णलाई संरक्षण गर्नका लागि धरतीको संरक्षण आवश्यक पर्छ। प्राचीन कालमा धरतीको संरक्षण गरिएको हुनाले नै यो जगतमा हामी प्राणीहरूको अस्तित्व रहेको हो भन्ने सन्दर्भसँग भगवान श्री वराह अवतारको विशेष महत्ता रहेको कुरा यहाँलाई निवेदन गरे। यतिखेर भने हामी उनी भगवान श्री विष्णुको सम्झना गर्दै एउटा कर्णप्रिय भक्ति गायन श्रवण गर्दैछौँ।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवान श्री विष्णुको यो भजन। यहाँलाई पुनः स्वागत गर्दछु कार्यक्रममा भक्त साधक। आज भगवान श्री वराहको अवतार धारणा भएको दिन यस अर्थले पनि हामीले श्री विष्णुको विशेष उपासना गरिनुपर्ने यो पवित्र दिन रहेको कुरा यहाँलाई जानकारी सहित निवेदन गरे। हामीले प्रसङ्गमा जोड्दै आएको हाम्रो श्रृङ्खलाबद्ध विचार रहेको थियो भगवानको जपको महिमा, अर्थात् सोझो प्रश्न गर्नुपर्दा जप किन गर्ने, यस सन्दर्भमा हामीले केही कुराहरू जोडेका पनि थियौँ। जप त नास्ति पातकम्, अर्थात् हामीभित्र रहेका विभिन्न कल्मसहरूलाई हटाउनका लागि, मनको शुद्धिकरणका लागि, अन्तःकरणको शुद्धिका लागि, मन बुद्धि चित्त अहंकार लगायतका भित्री जुन तत्त्वहरू हामीभित्र रहेका छन् ती भावात्मक तत्त्वहरूको परिमार्जन गर्नु पर्दाखेरि जपको आवश्यकता पर्दछ। मनलाई एकाग्र बनाउनका लागि पनि जप महिमा अत्यन्तै ठुलो रहेको छ एउटा यो अर्थ हो भने, अर्कोतर्फ जब पवित्र मन्त्रहरूलाई शुद्धताका साथ उच्चारण गरिन्छ, जप गरिन्छ भने हामीलाई उक्त मन्त्रबाट सिद्धि प्राप्ति हुन्छ र हामी सिद्ध बन्न सक्छौँ र मन्त्र विशेषबाट हामीलाई शक्ति प्राप्ति हुन्छ। यही शक्तिले हाम्रो जीवनमा अध्यात्म चिन्तनका कुरादेखि लिएर यावत अन्य काम कर्महरूलाई पनि पूर्ण गराइदिन्छ। यस अर्थले पनि जपको विशेष महिमा रहेको हुन्छ। जब एउटै मन्त्रलाई धेरै चोटि जपेर सिद्धि प्राप्त गर्ने अवस्थामा पुर्याइन्छ त्यसबाट हामीलाई विशेष ऊर्जा शक्ति बल प्राप्ति हुन्छ। यस अर्थले पनि मन्त्रलाई श्रद्धापूर्वक शुद्धसँग बारम्बार दोहोर्याउनु पर्छ, जप गर्नुपर्छ। मालामा गरिएको जप सिद्धि प्रदायक हुन्छ। माला पनि विभिन्न किसिमका र तरिकाका हुन्छन्। उत्तम माला रुद्राक्ष हो भने त्यसपछिका भद्राक्ष लगायत, तुलसी लगायत, श्रीखण्ड लगायत, विभिन्न पवित्र काष्ठ वनस्पति आदिद्वारा निर्माण गरिएका मालाद्वारा जप गरिन्छ भने तत्त्वत अनुरूपको सिद्धि प्राप्ति हुन्छ। यदि विशेष सिद्धि प्राप्ति गर्नु छ भने रुद्राक्ष मालामा सबैभन्दा बढी शक्ति हुने भएका कारणले रुद्राक्ष मालाद्वारा नै जप गरिनु पर्दछ, जसले गर्दा उक्त मन्त्रमा उल्लेख गरिएका कुराहरू र मन्त्र शक्तिले दिने विशेष अवस्थाहरू यस्तो जपबाट साधकले प्राप्ति गर्दछन्। मन एकाग्र बन्दछ, शरीरमा शक्ति प्राप्तिको आभास हुनुका साथसाथै सिद्धि प्राप्ति समेत हुन्छ। हाम्रा ऋषि महर्षिहरूले जप तथा ध्यानलाई विशेष महत्त्व दिएर तिनी जप गरिएका मन्त्रका माध्यमबाट सिद्धि प्राप्त गर्नुभएको थियो। यस अर्थले पनि मन्त्र जपको आफ्नै विशिष्ट महिमा रहेको हुन्छ। भक्त साधक, यिनै सन्दर्भ विशेषलाई जोड्दै रहँदा समयले बिदा दिइसकेको छ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं सम्पादन सहयोगी तथा प्राविधिकीय अरूणलाई साधुवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाका चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412, खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
4: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
5: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
7: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोड्नी सम्बन्धी सेवा,
7: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
7: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
7: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, इसिजी, इइजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
5: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
8: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर, मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने, वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
12: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98-550-50-934।
13: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
14: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
13: ल ल, गएर तुरन्त बुक गरिहाल है।
1: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
2: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
16: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
17: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी पाँचै मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
17: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट एक, नवलपुर।
18: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौलाकालीका मन्दिर। मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
19: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालीका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
18: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर।
20: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, गैंडाकोट 9/85, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
21: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
22: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
21: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
22: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
21: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
22: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: मात्र होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
25: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
26: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी,

0: कान्तिपुर दैनिकमा छापिएको पठन पाठनसँगै विद्यार्थी बने शेरधनी शीर्षकको शुभ समाचार।
1: विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोन गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट सेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकालाई विद्यालयमा टिकाउने उद्देश्यले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई सेयर धनी बनाएको हो। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको छ। रोङ गाउँपालिकाले अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि 2080 बनाएर विद्यार्थीहरूलाई बचत, सामाजिक सुरक्षा र उद्यमशीलतासँग जोडेको छ। कार्यविधि अन्तर्गत अहिले 1 रुपैयाँ विद्यार्थी बचत, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन, विद्यार्थी उद्यमशीलता र प्रोत्साहन कार्यक्रम रहेका छन्। चार मध्ये प्रोत्साहन कार्यक्रम भने चाँडै सुरु गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताएका छन्। त्यसको एउटा महत्त्वपूर्ण चरणका रूपमा विद्यार्थीलाई प्राथमिक सेयर अर्थात् आइपिओमा सहभागी गराउन थालिएको हो। उनले भने, एक मक्सिर 2080 सुरु भएको कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीमा सानैदेखि बचत गर्ने बानी बसाल्नु हो। कार्यक्रम सुरु भएको 32 महिनामा पालिकाका 2129 विद्यार्थीका बैङ्क खाता सञ्चालनमा छन्। ती खातामा अहिलेसम्म 70,58,365 रुपियाँ बचत भएको गाउँपालिकाले जनाएको छ। हामीले बचतमा मात्र सीमित राखेनौँ, विद्यार्थीको बैङ्क खातालाई उनीहरूको आर्थिक सुरक्षासँग जोड्ने आधारको रूपमा विकास गर्यौँ। अध्यक्ष स्याङ्बोले भने, विद्यार्थीलाई छात्रवृत्ति बाँड्ने परम्परा अभ्यास भन्दा हाम्रो गाउँपालिकाले सुरु गरेको प्रयोग केही फरक छ। पालिकाले 1-8 कक्षासम्म अध्ययनरत विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको रकम सोझै विद्यार्थीको खातामा जम्मा गरिदिन्छ। उक्त खातामा वार्षिक पालिकाले 10 र सिद्धि हाइड्रोले 20,000 रुपियाँ जम्मा गरिदिन्छन्। यही 30,000 रुपियाँले विद्यार्थीका नाममा सेयर किनिदिन्छौँ। उनले भने, विद्यार्थीले अध्ययन गर्ने र सबैलाई यसबारे जानकारी नहुने हुनाले र विद्यालयले समन्वय गरेर नै सेयर किनिदिने गरेको छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईको नबिल बैंकमा खाता छ कि छैन त?
4: ए भतिज, त त एकाएक शाकाहारी भइस रे, कमजोर होला सही कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदै छ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर दुवाले पार्टीभित्रका असहमतिलाई सबैको भावनाको कदर हुने गरी समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार आफ्नो पक्षका नेताहरूले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै देवालले व्यक्ति केन्द्रित नभई काङ्ग्रेसको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड दिएका हुन्। तर विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र देवाबीच औपचारिक सम्वाद नभएको करिब 1 वर्ष भयो। गत भदौ 23 जेन्जी आन्दोलन पूर्व एमालेसँगको सत्ता सहकार्यमा रह बेला बखत थापा र देवाबीच सम्वाद हुने गरे पनि त्यसैता औपचारिक भेट भने पाएको छैन। यद्यपि टेलिफोन सम्वाद भने आवश्यकता अनुसार बेला बेलामा भइरहेको सभापति थापा निकटका नेताहरूले दावी गरेका छन्। आन्तरिक राजनीति समस्या समाधानका विषयमा प्रत्यक्ष भेट नभए पनि समय समयमा विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। जेएनजी आन्दोलनको चपेटामा पर्नुभएका निवर्तमान सभापति देउवाले लामो समय विदेशमै बिताउनुभयो। उहाँ विदेश हुँदा सभापति गगन थापा पनि भेटकै लागि विदेश जाने कुरा भएन। तर पार्टीभित्रका समस्या समाधानका सवालमा बेला बखत थापा र देउवाबीच विभिन्न माध्यमबाट कुराकानी भएकै थिए। उनले बताएका छन्। आन्तरिक असमझदारी संवादबाटै समाधान खोजिनुपर्ने नेताहरूको बाहिरी रटान कायम छ। नेपाली काङ्ग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा विधि र विधान मिचिएको बताएका छन्। शुक्रबार काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रभेलालाई सम्बोधन गर्दै देउवाले पार्टीभित्रका असहमतिलाई सबैको भावना अनुरूप कदर हुने गरी समाधान गर्नुपर्ने बताएका थिए। त्यस्तै काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली काङ्ग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेकाले काङ्ग्रेसलाई आफूले मिलाउनु पर्ने समेत बताएका छन्। चुनाव ताका मत्थर भइसकेको काङ्ग्रेस विवाद अदालतको पुनारा अवलोकन निस्साले बल्झाएको छ। शुक्रबारको देउवा पक्षीय भेलाले त झनै गिजोलिएको छ। भेलाले झनै गिजोलियो, काङ्ग्रेस एकताको रटान, सम्वादहीनता कायमै शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: काङ्ग्रेसकै समाचारलाई आजको नागरिक दैनिकले काङ्ग्रेसमा नेता फेरिए रोकिएन विग्रह, आठ दशकमा पनि जुट फुटको चक्र उस्तै शीर्षकमा मुख्य खबर छापेको छ। बिपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको नेपाली काङ्ग्रेसले आठ दशक पार गरेको छ। आठ दशकमा काङ्ग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फुट जुट र फेरि फुटको चक्र भने जारी रहेको छ, रोकिन सकेको छैन। अहिले पनि काङ्ग्रेस त्यही क्रममा छ। भारतमा बेलायतको औपनिवेशिक शासन समाप्त हुने जनाउसँगै नेपालमा राणा शासन अन्त्यका लागि बिपी सहितका नेताहरूले काङ्ग्रेस गठन प्रक्रिया थालेका हुन्। त्यसका लागि 2006 चैत्र 14 गते नेपाली प्रजातन्त्र काङ्ग्रेस नेप्रका र नेपाली राष्ट्रिय काङ्ग्रेस नेराका कोइराला समूहका अध्यक्षले दुई पार्टीबीच एकीकरणको आवश्यकता औल्याए। त्यसकै जगमा 2006 चैत्र 27 गतेदेखि कोलकातामा भएको दुवै पक्षको सम्मेलनबाट नेपाली काङ्ग्रेस स्थापना भएको हो। स्थापनाको आठ दशकमा काङ्ग्रेसले मुलुकको आर्थिक, सामाजिक र राजनैतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने ऊ कहिल्यै मुक्त हुन सकेन। काङ्ग्रेसको आन्तरिक कलह र व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन प्रणाली पनि पटक पटक सङ्कटमा परेको छ। काङ्ग्रेसका जिम्मेवार नेताहरू शक्ति र स्वार्थको पछि लाग्दा वर्षौँसम्म लोकतान्त्रिक व्यवस्था सङ्कटमा परेको विगत पनि छ। विगतलाई पाठका रूपमा ग्रहण गर्दै अगाडि बढ्नुको साटो अहिले पनि काङ्ग्रेस विवाद र विभाजनको चक्रमा फँसेको छ। एकले अर्काको उचितो काटेर मपाइतो देखाउन काङ्ग्रेस नेताहरू अहिले सक्रिय भएर लागेका छन्। मुलुकको राजनैतिक तरल अवस्थामा रहेका बेला काङ्ग्रेसमा एकता देखिनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी विद्रोहसँगै मुलुकको राजनीतिमा आएको बदलावलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने काङ्ग्रेस नेताहरू एकअर्का विरुद्ध खनिन पुगेका छन्। हराएको मौरी जस्ता बनेका काङ्ग्रेसका नेताहरू पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि त्यसको पक्ष र विपक्षमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएपछि तत्कालीन संस्थापन अर्थात् शेरबहादुर देउवा पक्ष नयाँ दल गठनको क्रियाकार्यमा जुटेको थियो। त्यसकै लागि उनीहरूले राष्ट्रिय भेला आयोजना गरेका हुन्। तर यसै बिचमा देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न माग गर्दै दिएको सर्वोच्चमा दिएको निवेदनमा निस्सा मिलेको छ। पुनरावलोकन निस्सासँगै नयाँ दल गठन गृह कार्य तत्काल रोकिएको छ। भेला भने शुक्रबार हिजोदेखि सुरु भएको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष पनि त्यति बेला नयाँ दल गठनको गृह कार्यसहित अगाडि बढेको थियो। आजको नागरिक दैनिकमा काङ्ग्रेसमा नेता फेरिए रोकिएन विग्रह शीर्षकमा खबर छापिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञ सङ्घको भेटघाटमा अपनाएको कडा प्रोटोकल बिस्तारै खुकुलो पारेका छन्। प्रधानमन्त्री बनेपछि उनले काठमाडौँ स्थित विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट नगर्ने नीति लिएका थिए। तर करिब 4.5 महिनापछि उनले भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तव र चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग अलग अलग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले 25 साउनमा सिंहदरबारमा भारतीय राजदूत श्रीवास्तवसँग पहिलोपटक एक्लै भेट गरे। त्यसपछि चिनिया राजदूत झाङ माओमिङसँग पनि छुट्टै भेटवार्ता भयो। प्रधानमन्त्री बने यता विदेशी राजदूतसँग उनले यस्तो प्रत्यक्ष द्विपक्षीय भेट पहिलो पटक गरेका हुन्। यो भेटसँगै प्रधानमन्त्री शाहले शुरूआतमा अपनाएको कूटनीतिक शैली परिवर्तन गरेको स्पष्ट भएको छ। शुरूमा उनले भारत चीन सहित विभिन्न देशका राजदूतलाई सामूहिक भेट दिएका थिए। व्यक्तिगत भेटभन्दा सामूहिक संवाद र संस्थागत कूटनीतिलाई प्राथमिकता दिने उनको शैलीलाई त्यसबेला सरकारको फरक कूटनीतिक अभ्यासका रूपमा हेरिएको थियो। तर त्यही अडानबाट प्रधानमन्त्री पछि हटेको देखिएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले भेटमा बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना र भारत भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। भारतले प्रधानमन्त्री शाहलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न आतुर देखिन्छ भने भारत भ्रमणको मिति भने तय भइसकेको छैन। यो भेट शिष्टाचारमा भने सीमित रहेन, भारतसँगको उच्च स्तरीय राजनीतिक संवाद पुनः सक्रिय बनाउने दिशामा यो भेटलाई हेरिएको छ। रोचक कुरा त के छ भने प्रधानमन्त्री बनेको साढे चार महिनापछि मात्रै भारतीय राजदूतले मोदीको औपचारिक बधाई र शुभकामना बालेन समक्ष पुर्याएका छन्। भारतले सुरुदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको प्रयास गरे पनि व्यक्तिगत भेट भने दिएको थिएन भने प्रधानमन्त्री शाहको प्रारम्भिक कूटनीतिक शैलीका कारण भारतीय विदेश सचिव विक्रम मिश्रीको प्रस्तावित नेपाल भ्रमण समेत स्थगित हुन पुगेको थियो। उनी बालेनलाई भारत भ्रमणको औपचारिक निम्तो पत्र लिएर आउँदै थिए। त्यस घटनाले नेपाल भारत उच्च स्तरीय राजनीतिक संवादमा अवरुद्ध पारेको थियो। तर पछिल्लो घटनाक्रमले दूरी क्रमशः घट्दै गएको देखाउँछ। प्रधानमन्त्री स्वयं भारतीय राजदूतसँग भेटवार्ता गर्ने अवस्थामा पुगेका छन् भने मोदी उनलाई छिट्टै नयाँ दिल्लीमा स्वागत गर्न चाहन्छन्। प्रधानमन्त्रीको कूटनीतिक शैली परिवर्तन हुनुमा दुई कारणलाई मुख्य मानिएको छ। पहिलो, बालेनको फरक शैली देखेपछि भारतीय सत्तारूढ दल भाजपाले राष्ट्रपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा रातो कार्पेट बिछ्यायो। उनले भाजपाका सकल दर्जाका नेतादेखि प्रधानमन्त्री मोदीलाई समेत भेटे। यसले प्रधानमन्त्री बालेनलाई जस्काएको देखाउँछ। त्यसैले उनले प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाएर दूरी घटाए। त्यसपछि नै हो प्रधानमन्त्री शाहले भारतसँग कूटनीतिक सक्रियता बढाएको। प्रधानमन्त्रीको कूटनीतिक शैलीमा ब्याक गियर लगाए पनि त्यो व्यवहारिक बाटो हो। बालेन साँच्चीकै ब्याक गियरमा हिँडेका हुन् वा कूटनीतिक बाटो सच्याएर रणनीतिक चाल मात्र चालेका हुन् त्यो भने अबका निर्णयले देखाउनेछ। ब्याक गियरमा बालेन र शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अस्पतालमा सेवाग्राहीको भीड, गुणस्तरीय सेवामा चुनौती शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 को देवहालमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र अर्थात् प्रथम बिन्दु अस्पताल सञ्चालनमा छ। अस्पतालले उच्च रक्तचाप, मधुमेहदेखि 98 प्रकारका औषधि वितरण गर्नका साथै ल्याब परीक्षण, फिजियोथेरापी र अन्य सेवा प्रदान गर्दै आएको छ। तर घना बस्ती रहेको यस वडाको तुलनामा अस्पतालमा सेवा लिन आउनेको संख्या भने अत्यन्त न्यून छ। केन्द्रमा स्वास्थ्य बिमा लागू भएपछि चिकित्सकहरू बिरामी जाँच्न भन्दा पनि रेफर गर्ने काममै व्यस्त हुनुपर्ने अवस्था रहेको छ। अस्पतालकी सूचना अधिकारी मनिषा श्रेष्ठका अनुसार पछिल्लो समय वीर अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सिधै रेफर गर्नमै समय बित्ने गरेको छ। दैनिक आउने बिरामी मध्ये करिब 60% स्वास्थ्य बिमाको रेफर लिन मात्र आउने गरेको उनले बताएकी छन्। सेवाग्राहीले स्वास्थ्य परीक्षण नगरी सिधै रेफर माग्नुहुन्छ उनले भनिन्। यसअघि उक्त केन्द्रमा दैनिक 40-50 जना बिरामी आउने गरेका थिए। नियमित सेवा लिन आउनेमा उच्च रक्तचाप र मधुमेहका बिरामी छन्। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, फार्मेसी र 24 घन्टे आकस्मिक सेवा हुनुपर्ने तथा आवश्यकता अनुसार 5-15 शय्याको अन्तरङ्ग सेवा पनि सञ्चालन गर्न सकिने व्यवस्था छ। तर देवहालको उक्त केन्द्रमा भने एक्सरे सेवा सञ्चालनमा आएको छैन। जनशक्ति अभावका कारण एक्सरे सेवा सञ्चालन गर्न नसकिएको केन्द्रले जनाएको छ। अस्पतालका मेडिकल अफिसर डाक्टर सुरेन्द्र बुढाथोकीका अनुसार स्थानीयलाई सेवाबारे पर्याप्त जानकारी नहुनु, अस्पताल भित्री ठाउँमा भएकाले सजिलै देख्न नसक्नु र महँगा परीक्षण सेवा उपलब्ध नहुनुका साथै आधारभूत स्वास्थ्य सेवाप्रति जनमानसमा विश्वास जगाउन नसक्नु लगायतका कारणले सेवाग्राही नआएको हुन सक्छ। तर पनि अस्पतालमा सेवाग्राहीको भिड, गुणस्तरीय सेवामा चुनौती आजको नागरिक दैनिकमा खबर छापिएको छ।
0: सरकारले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेको छ। यसका निम्ति पूर्व अध्ययन गर्न समिति गठन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार नेपाल सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच 2082 मंगिर 24 गते सम्झौता भएको थियो। साथै नेपाल सरकार मन्त्री परिषदले 2083 असार 18 गते जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज समेत स्वीकृति गरेको थियो। जेएनजी संघको सम्झौता तथा एकीकृत प्याकेजको प्रभावकारी कार्यान्वयनका लागि अन्तर मन्त्रालय, अन्तर निकाय समन्वय सहयोगीकरण गर्ने प्रयोजनका लागि मुद्दा फिर्ता लिनका लागि समिति बनेको हो। सरकारले मुद्दा फिर्ताका लागि समिति बनाए पनि तत्काल भने मुद्दा फिर्ता हुने छैन। यसबारे गठित समितिले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाको संख्या, मुद्दाको प्रकृति, अभियोग लागेका व्यक्तिको अवस्था र मुद्दा फिर्ता गर्न सकिने कानूनी आधारबारे अध्ययन गर्नेछ। जघन्य अपराधमा संलग्नले छुट पाउँदैनन्, तर आन्दोलनमा सहभागी भएकी कारण निर्दोष युवाहरू थुनामा परेका भए छुट्नेछन्, गृहमन्त्री सुदन गुरुङले भनेका छन्। त्यस्तै राष्ट्रपाका सांसद मनिष खनालले मुद्दा फिर्ता लिँदा भोलि पुनरावेदन हुन सक्छ, सर्वोच्चले व्याख्या गर्न सक्छ, भविष्यमा के हुन्छ विचार गरेर परिपक्व निर्णय गरौं, मनिष खनालले भनेका छन्। मुद्दा फिर्ता लिन बन्यो समिति शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960 रुपियाँ 69 पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी वितरणमा ठुला सहकारी भुक्तानी वितरणमा ठुला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बिमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
0: मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम